0: निर्वाचित गरेर हामीलाई पठाउनु भएको छ, एउटा खुसीको कुरा हो। होइन, हामीलाई यहाँ पठाइसकेपछि केही न केही आशा राखेर पठाएको हुन्छ उनीहरूले, त्यो आशालाई हामीले पूर्ण रूपमा हामीले त्यो आशा चाहिँ हामीले एउटा ज्वलन्त रूपमा हामीले चाहिँ उज्यालो कि उज्यालो प्रकाश दिन नसकेको अवस्था छ। अनि त्यो त्यो हिसाबले चाहिँ यो हाम्रो सरकारको चाहिँ नीतिगत रूपमा चाहिँ एकदमै लापरवाही चाहिँ छ।
1: सरकारले सुधार्नुपर्छ चाहिँ के, जस्तो संसदले सुधार्नुपर्ने कुरा त अघि तपाईँले भनिसक्नु, सरकारले के कुरामा सुधार्यो भने संसद र सरकार बीचको त्यो कुनै न कुनै ढंगबाट एउटा एक प्रकारको संयन्त्र बन्न सकोस् र प्रभावकारी रूपमा काम गर्न सजिलो होस् भन्ने के लाग्छ संसद?
0: अब सरकार चाहिँ पूर्ण रूपमा जनताको सरकार बनिदिनु पर्यो, होइन, प्रत्यक्ष रूपमा चाहिँ उहाँहरूसँग चित परिचित हुनु पर्यो। सरकार जस्तो छ भन्ने कुरा चाहिँ देखिनको लागि त्यो किसिमले चाहिँ उनीहरू प्रस्तुत हुनु पर्यो। होइन, सरकार भनेर अहम्ता र घमण्ड देखाएर चाहिँ यहाँ चाहिँ शक्तिको मात्रै प्रदर्शन गरेर चाहिँ कहिले पनि हाम्रो विकासमा चाहिँ यसले प्रभाव पार्छ भन्ने मलाई लाग्दैन। होइन, हामीलाई घाटै भइरहेको अवस्था छ, त्यसै कारणले गर्दा सरकारले धेरै कुराहरू चाहिँ यहाँ सुधार गर्नुपर्ने अवस्था छ। त्यसमा चाहिँ अब यस्तो पनि छ, यहाँ सरकार सँगसँगै कर्मचारी तन्त्र पनि छ, यहाँ दुईटै पक्षको चाहिँ नै एकदमै राम्रो समन्वय नभएसम्म त्यो कार्यान्वयन हुन सक्दैन।
1: अनि संसद प्रदेश सभासँगै प्रदेश सभा मार्फतमा विभिन्न संसदीय समितिहरू पनि छन्,
0: हजुर,
1: र तपाईँ लेखा समितिमा हुनुहुन्छ,
0: हजुर।
1: प्रदेश सभा प्रभावकारी हुन नसकिराखेको बेलामा अथवा यहाँको बुझाइमा प्रदेशको संसदीय समितिको अनुभव कस्तो छ, कस्तो हुँदो रहेछ संसदीय समितिको कामकाज?
0: समिति चाहिँ एकदमै महत्वपूर्ण, यो चाहिँ एउटा मिनी पार्लियामेन्ट भन्ने हो, यो चाहिँ एउटा पार्लियामेन्टमा हुन नसकेको काम त्यहाँ हुन्छ, होइन, त्यहाँ हुन्छ। त्यो कारणले गर्दाखेरि के हुन्छ त भन्दाखेरि विशेष गरेर चाहिँ के रहेछ त भन्दाखेरि म चाहिँ एउटा लेखा समितिमा भएको हुनाले मलाई चाहिँ यति कुरा थाहा भयो कि हामी कति भ्रष्टाचार गरिरहेका छौँ यहाँ, होइन, ती कुराहरू त्यहाँबाट त्यहाँको बजेट कहाँ कति गएको छ भनेर त प्रश्न रूपमा मलाई त अहिले जानकारी भइसक्यो। म सुरुवातीदेखि म त्यसैमा छु, हामी किन बेरुजु पैसा कहाँ गयो, यस्तै भ्रष्टाचार, यो मन्त्रालय यति भ्रष्टाचार, होइन, यो कर्मचारी नाम सहितको छ कि त्यहाँ, त्यो बेरुजुको हामीले विशेष गरेर हामी बेरुजु घटाउने शून्यमा ल्याउने हाम्रो चाहिँ एउटा परिकल्पना छ। त्यसलाई चाहिँ सक्दो मेरो समितिको सभापतिले पनि असाध्यै राम्रो रोल खेल्नु भएको छ, भूमिका उहाँको पनि असाध्यै राम्रो छ। त्यो कुरालाई चाहिँ जति पनि हामीले चाहिँ त्यो प्रतिवेदनहरू पाइरहेका छौँ कहाँ कहाँ के भएको छ, ती विषयहरूलाई चाहिँ सम्बन्धित निकाय जुन ठाउँबाट आएको छ त्यो ठाउँले त्यसलाई चाहिँ राम्रोसँग निगरानी गरिदिनु पर्यो। अनि यहाँ लापरवाही बढी छ यहाँ, होइन,
1: समितिले निर्देशन दिने यस्तो नगर्नु भनेर भन्छ कि भन्दा
0: अब यस्तो हो, यही कुरा चाहिँ हिजोको दिनमा यो निर्देशन कडा निर्देशन नगएको हुनाले बेरुजु चाहिँ करोडौंको हिसाबमा छ, होइन, त्यही त्यो कारण कोही त जान अन्जानमा पनि बेरुजु आएको छ त्यो चाहिँ। अनि अब के भन्छ, ती कुराहरूको परिवेश निर्धारण नभएर पनि कति कुराहरू अन्जानमा पनि भएको पनि छ, त्यो कुरालाई त हामीले बुझ्नु पनि पर्छ। तर यति धेरै बजेटहरू चाहिँ जता पाए त्यति पास होइन साइन गरेर दिने होइन, त्यो कुरा देखेको छ। रोक्नको लागि हामीले चाहिँ 100% लागिरहेछौँ, अहिले पनि हाम्रो बैठक हो, हिजो भोलि पनि छ, जहिले पनि हाम्रो त्यो काम चाहिँ हामी सफल बनाउनुपर्छ। कर्णाली प्रदेशमा भ्रष्ट एकदमै न्यून गराउनुपर्छ, मन्त्रालयहरूमा जति पनि बेरोजगार छ हामीले घटाएर शून्यमा ल्याउनुपर्छ, त्यो कुरा चाहिँ हामी लागिरहेको अवस्था छ। त्यसमा हाम्रो लेखा समितिले एकदमै राम्रोसँग त्यसलाई निगरानी पनि गरेको छ र निर्देशन पनि दिएको अवस्था छ। अहिले हामीले अब बैठकहरू शुरू भइरहेको छ यो चरणमा पनि, त्यो पनि के भइरहेको छ भने हामीले चाहिँ माग गरिरहेका छौँ।
1: अनि समितिले दिएको निर्देशन सरकारले अथवा सरकारवाला निकायले कतिको मान्दा रहेछन्, किन मान्दा
0: रहेछन्? यस्तो छ, अब त्यो कार्यान्वयनको हिसाब अलिकति के भन्छ त्यसलाई फितलो चाहिँ छ यहाँ चाहिँ, एकले अर्कालाई नमान्ने, एकले अर्कालाई चाहिँ त्यो एउटा नटेर्ने अवस्था चाहिँ थियो छ। तर चाहिँ हाम्रो समिति भनेको चाहिँ अब हामीलाई पनि थाहा भयो नि त, समितिले चाहिँ यो काम गर्छ, हामीले पनि गर्न सक्छौँ, हामी सदस्यले पनि हामीले काम चाहिँ गरेर आवाज उठाउन जान सक्छौँ हामी त्यहाँ, ठाउँ ठाउँमा हामी गएर अनुगमनको माग राखेका छौँ, हामी जान्छौँ, हामीले कारवाही गर्ने ठाउँमा कारवाही गर्ने भनेर हामीले गरि भइसकेका छौँ,
1: अनुगमन पनि
0: एकदमै अब सुरुवाती हुँदैछ, अनुगमन हुन्छ। अब अहिले चाहिँ हामीले कहाँ कहाँ एकदमै ठुलो बजेटमा हाम्रो चाहिँ बेरोजी देखेको छ त्यहाँ चाहिँ हामीले अनुगमन गर्छौँ। यदि त्यहाँ चाहिँ त्यो नीतिगत रूपमा भ्रष्ट बेरोजीहरूको त्यो किन भयो भन्ने कुरा पत्ता लगाएर त्यो किसिमले चाहिँ आइसक्यो भने हामीले कारवाहीको पनि त्यो दायरामा हामीले लग्छौँ।
1: अनि सांसदको रूपमा समितिमा सहभागी हुँदै गर्दाखेरि अघि तपाईँले भन्नुभयो कि प्रदेश सभामा एउटा सानो दल भनेर जुन खालको राखिएका उठाएका विषयवस्तुहरूलाई व्यवस्था गर्ने अनदेखा गर्ने जुन परिपाटी छ भन्नुभयो, यो संसदीय समितिमा पनि त्यस्तै हो कि त्यहाँ अलिकै राम्रो
0: यस्तो यस्तो रहेछ? समितिमा त्यस्तो पक्षवाद चाहिँ छैन, सबैजना हामी एकदमै एकदमै बुझ्ने खालको सांसदहरू हुनुहुन्छ त्यहाँ चाहिँ, त्यो मैले देखेँ। तर मैले के चाहन्छु त भन्दा त्यो मेरो चाहना त बुझ्दैन नि त कहिले पनि। त्यो समितिमा पनि अब हामीलाई जहाँ पनि के हुन्छ भन्दाखेरि मलाई जिम्मेवारी दिएपछि पो मैले वहन गर्न सक्छु सक्दैन भन्ने कुरा त्यहाँ थाहा हुन्छ नि त। अब त्यहाँ म बसेर चाहिँ अब अरूले मेन मान्छेहरूले गर्छ कामहरू, अब हामीले हेर्ने हुन्छ, हामीले तर्क वितर्क गर्ने फुर्सद त्यो समय हाम्रो हुँदैन, त्यहाँ जे छ ठिक छ भन्ने खालको चाहिँ हुन्छ कि, त्यो चाहिँ भइरहेको छ। तैपनि ठिक छ, म सकारात्मक नै मान्छु, त्यो मेरो मात्रै कमजोरी हो, त्यो मैले मेरो मनमा लागेको कुरा भनेको, तर हाम्रो पनि कमजोरी हो, म गर्छु भन्नु पर्थ्यो नि त हामीलाई। मैले भन्छु कि मैले तर्क दिने बेलामा चाहिँ अरूसँग मेरो भूमिका हुनु पर्यो नि त, मेरो भूमिका भएपछि त म बोल्नुभन्दा पनि म काम गरेर म चाहिँ म त्यस देखाउने हो, मैले म चाहिँ यो कुरा चाहिँ भनिरहेको हुन्छु कि मैले त्यहाँ। तर राम्रो छ लेखा समिति, मलाई अरू अन्य समितिको छेरफेरमा त म भन्न सक्दैन। लेखा समितिले गर्ने काम कर्तव्य अधिकार असाध्यै पूरक छ, त्यो पूर्ण पनि हुन्छ यदि सांसदहरूले त्यो समितिमा आउने जति भोलिका दिनहरूमा पनि आउने त्यो प्रतिपक्षी दलको चाहिँ सभापतिले एकदमै निगरानी र त्यो कामलाई कडा रूपमा अगाडि बढ्यो भने चाहिँ यो असाध्यै राम्रो समिति हो। हामीले धेरै कुरामा चाहिँ हामीले सुन्नेमा हामीले सुन्ने के भन्छ बेरोजगार नै हामीले ल्याउन सक्छौँ।
1: अनि त्यसमा अहिले अब विशेष त जनता पनि जोडिन्छन्, यो लेखा समितिले जनताहरूबाट केही सुझाव तिमीहरूको विचार अथवा कुनै गुनासो छ भने पठाऊ अथवा हामी त्यसमा थप के गर्नुपर्छ गर्छौं भनेर, त्यो खालको जनतासँग जोडिने संयन्त्र समितिले बनाउन सकेको छ कि छैन, अथवा एउटा सांसदको रूपमा तपाईँले चाहिँ आफूलाई आएका कुराहरू समितिसँग राख्ने र त्यसबारेमा छलफल चलाउने त्यो अभ्यास छ कि छैन?
0: त्यो त हाम्रो छैन, अब जनतासँगको प्रत्यक्ष चाहिँ रूपमा हामी जोडिएर हामीले सुझाव संकलन गर्ने हाम्रो अवस्था चाहिँ त्यो खालको हाम्रो हामीमा त्यो प्रतिवेदनमै हामी हुन्छौँ जति पनि, एकदमै मूर्त रूपमा हामीले प्रतिवेदनलाई प्राथमिकता दिन्छौँ। त्यो प्रतिवेदनमा भएका कुराहरूलाई हामीले हेर्ने हो, त्यहाँ मिलाउनु पर्ने हो कि अथवा के छ त्यहाँ होइन, त्यो कुराहरूलाई चाहिँ सच्याएर बनाएर हामीले चाहिँ सबैजना बसेर पूर्ण रूपमा चाहिँ हामीले त्यो चाहिँ काम चाहिँ गर्छौँ हामीले।
1: अब सांसदहरू सबैमा आफैमा पूर्ण र जानकार होइन,
0: हजुर,
1: अब उनीहरूले पनि कतिपय कुरा आफैले बुझेको सुनेको अथवा अध्ययन गरेको, कतिपय अब सरकारवाला अथवा विज्ञबाट आएका सुझाव सल्लाहहरूलाई मनन गर्दै अगाडि बढ्ने कुरा हो। पौनी चार वर्ष भन्दा अगाडिको सन्तोषी शाही र पौनी चार वर्षपछिको सन्तोषी शाहीको यो क्षमता विकास पूर्ण रूपमा भयो अथवा यो चाहिँ पुग्यो, यो भयो, प्राप्त भयो, बाँकी यो चाहिँ अझै बाँकी छ भन्ने के लाग्छ हजुरलाई?
0: अब त्यो त हिजोको र आजकोमा त धेरै आकाश पातल फरक छ होइन, त्यसरी हेर्नु पर्दा मैले आफूलाई हेर्नु पर्दा पनि ममा विकास नभएको होइन, ममा धेरै विकास भएको छ। त्यसमा पनि अब काम कारवाहीको कुरामा हेर्नु पर्दा पनि हिजोको सन्तोषीले चाहिँ जनतासँगको प्रत्यक्ष परिचित हुन नसकेको अवस्था थियो, उनीहरूलाई के चाहिएको छ भन्ने त्यो निडको कुराहरू छ नि त त्यहाँ, त्यो कुराहरूलाई चाहिँ एकदमै के भन्छ त्यसलाई वास्ता नगरेको अवस्था थियो भने आज त मैले म सांसद भएर आइसकेपछि त मलाई हरेक क्षेत्रमा शिक्षा स्वास्थ्य होइन पूर्वाधारका कुराहरू छन् होइन अन्य कृषिका कुराहरू धेरै कुराहरू छन् जनताकै कुराहरू छन् होइन, यी कुराहरूमा चाहिँ मैले के देख्छु त जहाँ जान्छु ठोक्यो भने मैले त्यो कुराहरू ओहो यो रहेछ यो आवश्यकता हुने कुरा मैले आँखाले देखेर पनि मैले त्यो कुराहरू ल्याउन सक्छु नि त अहिले नभनिकन पनि मैले त्यो मेरो मैले काम गर्न सक्ने सन्तोषी भएँ। हिजो म चाहिँ मलाई भने पनि मैले देखे पनि मैले भोगे पनि त्यो कुरा मैले चाहिँ राख्न सक्ने अवस्था थिएन, तर आज मैले जनताको प्रत्यक्ष के भन्छ त्यसलाई त्यो एकदमै त्यो विचारहरूलाई चाहिँ मैले ओहो मैले एउटा सकारात्मक एउटा कुरा दिन सक्छु कि मैले चाहिँ विकास ठुला ठुला विकासहरूको कुराहरूमा देख्नु मैले त्यहाँसम्म त म पुगेँ नि त मलाई विश्वास गर्ने बाटो मैले बनाउन सकेँ आज सन्तोषी साईसँग आएर कुरा राख्दाखेरिमा यो काम चाहिँ बन्छ है भन्ने त त्यो वातावरण त सिर्जना भयो मेरो लागि त खुसीको कुरा हो त्यो उपलब्धि मान्नुपर्छ त्यो कुरालाई मैले भोलि म सांसद रहँला नरहँला होइन तर पनि के छ त भन्दा भोलिका दिनहरूसम्म मैले जनताका प्रत्यक्ष जनताका चाहिँ नि मुद्दाहरू मसँग ठोकिएका कुराहरू छन् मैले भेटेका जति पनि कुराहरूलाई चाहिँ मैले के गर्छु त मैले चाहिँ कार्यान्वयनको बाटोमा लिनको लागि म जहिले पनि जनतासँग रहेर म सांसद रहे पनि नरहे पनि म लागिरहनेछु भन्ने कुरा चाहिँ म यहीँबाट पनि भन्न चाहन्छु प्रतिबद्धता गर्न चाहन्छु म अब सांसद हुँला नहुँला म काम चाहिँ गरिरहन्छु किनकि मलाई यति धेरै कुराहरूको जानकार भयो अहिले विकास के हो म सांसद रहँला नरहँला होइन तर पनि के छ त भन्दा भोलिका दिनहरूसम्म मैले जनताका प्रत्यक्ष जनताका चाहिँ नि मुद्दाहरू मसँग ठोकिएका कुराहरू छन् मैले भेटेका

0: मैले एउटा अवसर पाएँ कि यो जनताहरूलाई म एकदमै थ्याङ्क यू, एकदमै धन्यवाद भन्न चाहन्छु कर्णाली प्रदेशका सम्पूर्ण जनताहरू जसले मलाई चाहिँ निर्वाचित गरेर आज मलाई यो ठाउँमा पुर्याइदिनु भयो। त्यस कारणले गर्दा पनि मैले आज यति धेरै कुराहरू सिक्ने एउटा अवसर पाएँ। नसिके, अभ्यास नलिएसम्म, नगरेसम्म हामीले धेरै कुराहरू जानेको हुँदैनौँ। हुन त हामीले आफ्नो छुट्टै किसिमले कुराहरू जानेका हुन्छौँ, होइन, केही कुराहरू गरेका हुन्छौँ, तर यो महत्वपूर्ण ठाउँ हो। यो महत्वपूर्ण ठाउँमा चाहिँ त्यही किसिमले कार्यविधि, होइन, नियम कानूनहरू चाहिँ बनोस् र यो कर्णाली प्रदेशलाई साँच्चैको चाहिँ एउटा कर्णाली प्रदेशको समन एउटा के हेर्ने कुरामा चाहिँ त्यो दृष्टि, दूरदृष्टि नभएर चाहिँ एउटा सकारात्मक भूमिका खेलिदियोस् भन्ने हो कि मेरो प्रदेशको कतिपय सकारात्मक कुराहरूलाई पनि मैले राम्रो भनिदिनु पर्छ। त्यसै कारणले गर्दाखेरिमा म चाहिँ राम्रो र नराम्रो दुवै पक्षलाई चाहिँ मेरो एउटा आफूलाई आफूसँग ग्रहण गरेर मैले आफूलाई सिकेका कुराहरूलाई पनि भोलिसम्मकोलाई म आफू रहन्जेलसम्म पनि भोलिका दिनहरूसम्म मैले यी कुराहरूलाई चाहिँ अगाडि बढाउनेछु भन्ने मलाई लाग्छ।
1: समयको लागि कुराङ्गीलाई धेरै धन्यवाद मानिन्छु।
0: एकदमै थ्याङ्क यू, हजुरलाई पनि धन्यवाद छ, धेरै धेरै धन्यवाद छ। आफ्ना मनमा लागेका, आफ्ना बगिएका कुराहरूलाई मैले हजुरसँग समक्ष मैले पोख्न पाएँ, त्यो मेरो लागि एकदमै महत्वपूर्ण थियो र आज मैले सीआईएनलाई चाहिँ सीआईएन हजुरसँग एउटा हजुर समक्ष मैले आफ्ना कुराहरू व्यक्त गर्न पाउँदा मलाई पनि असाध्यै खुसी छु, म आभारी पनि छु। हजुरलाई एकदमै धेरै धन्यवाद, हजुरको सपरिवारलाई धन्यवाद दिन चाहन्छु।
1: धन्यवाद। यो सँगै संवाद श्रृंखला हेलो सांसदको समय आजलाई सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले कर्णाली प्रदेश सभाका सदस्य राप्रपा सांसद सन्तोषी साईसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 मेगाहर्ट्ज
1: न भारी वर्षा हुने देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने
2: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा घटनाको सत्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन प्रधानमन्त्री शाह र ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल
1: निरन्तर फैलिँदै बर्ड फ्लू 1.5 खर्बको पोल्ट्री उद्योग जोखिम गोलभेडाले मूल्य नपाउँदा पाँचथरका किसान चिन्तित पहाड़मा आँप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान
2: 1 करोड़ महिला तथा बालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढ़्यो इटलीमा श्रीलंकाली सुरक्षा टोली परिचालन
1: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा आज राति नर्वे र इंग्ल्याण्डको खेल हुने T20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरको सबैभन्दा शुरूमा किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी सुकुम्बासीको बिचल्ली भएको प्रसंग
2: अविरल वर्षापछि बागमती नदीमा आएको बाढ़ीले किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू समस्यामा परेका छन् बाढ़ीको पानी होल्डिङ सेन्टरमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन किर्तिपुरको मुख्य सड़कतर्फ निस्किएका हुन् घटनास्थलमा सुरक्षाकर्मी ढुंगासहित पुगेर उद्धार कार्य गरिरहेका छन् होल्डिङ सेन्टरमा बस्दै आएका राजकुमार माझी

0: का अनुसार करिब एकदेखि डेढ घण्टादेखि बाढ़ीको पानी पसेर पूरा क्षेत्र जलमग्न भएको छ। सरकारले नदी किनारका जोखिमयुक्त बस्ती हटाएर बाढ़ीबाट सुरक्षित राख्ने उद्देश्यले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राख्दै आएको थियो, तर यसपटक त्यही होल्डिङ सेन्टर नै बाढ़ीले डुबानमा परेपछि त्यहाँ आश्रित परिवारहरू थप जोखिममा परेका हुन्। उद्धार कार्य जारी रहेको छ भने प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ। यसैबीच आज देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङ सहित वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ। दिउँसो हिमाली क्षेत्रका केही स्थान, पहाड़ी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यसै गरी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रका केही स्थानमा तथा कोशी प्रदेशका पहाड़ी र गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मौसमविदले भारी वर्षा हुन सक्ने क्षेत्रका वासिन्दालाई सतर्क रहन, नदी नाला आसपास उच्च सावधानी अप्नाउन तथा पहाड़ी क्षेत्रमा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिमलाई ध्यानमा राख्न समेत आग्रह गरेका छन्। यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दू कुश हिमाल क्षेत्रमा बाढ़ी, पहिरो र हिमताल फुट्ने जोखिम रहेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिदा नदीको बहाव बढ़ने र जोखिममा थप बढ़न सक्ने विज्ञहरूको भनाई छ। सीआईएमसँग कुरा गर्दै त्रिवी इन्जिनियरिङ अधीन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेले भन्नुभयो,
1: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइ भने आधा बुझाइ हुन्छ। पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागे बेला पनि बाढ़ी आउन सक्छ। त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढ़ी आउन सक्ने सम्भावना रहन्छ। किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त, तर त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै गइरहेछ भने त्यो चाहिँ हिम नदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
2: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन
1: सक्छ? पसिना हामीले थामै होइन, मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो नि, पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडे, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ।
3: काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका 25 वर्षीय गणेश नेपालीको परिवारलाई रोजगारी, मानवीय सहयोग तथा उहाँका सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको छ। महानगरका प्रवक्ता नवीन मानन्दारद्वारा हस्ताक्षरित विज्ञप्तीमा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कार्यपालिकाको बैठकबाट कानूनी प्रक्रिया अनुसार निर्णय गरिएको बताउनुभयो। महानगरले परिवारका सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने र सन्तानको शिक्षाको जिम्मेवारी समेत लिने प्रतिबद्धता जनाएको छ। साथै यस कठिन घड़ीमा सबैलाई संयमित र धैर्यवान रहन आग्रह गरिएको छ। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै महानगरले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। छानबिनबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने पनि विज्ञप्तीमा उल्लेख रहेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्दै विद्युत व्यापार प्रसारण पूर्वाधार लगानी तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल गर्नुभएको छ। सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिने क्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो। छलफलमा ऊर्जा व्यापारको विस्तार, विद्युत उत्पादन वृद्धि, प्रसारण लाइन निर्माण र ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधानबारे विशेष रूपमा चर्चा भएको थियो। इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भुन लामाका अनुसार प्रधानमन्त्रीसँग करिब 1.25 घण्टा ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको बताउनुभयो। विद्युत उत्पादन, प्रसारण लाइन, लाइसेन्स, विद्युत व्यापार, डाटा सेन्टर तथा सरकारको 30,000 मेगावाट उत्पादन लक्ष्य कार्यान्वयनका चुनौतीबारे विस्तृत रूपमा कुराकानी भएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि ऊर्जा मन्त्री मन्त्रालयका अधिकारी तथा नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरेर निकास खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलका क्रममा इपानले प्रधानमन्त्रीलाई 47 बुँदे माग तथा सुझाव समेत बुझाएको छ। यसमा विद्युत खरिद सम्झौता खुलाउने, अन्तिम व्यावसायिक उत्पादन मिति, प्रसारण पूर्वाधार विस्तार, नीतिगत तथा कानूनी सुधार, लगानी मैत्री वातावरण, ऊर्जा व्यापार र विद्युत व्यवस्थापन लगायतका विषयहरू समावेश गरिएको छ।
3: नेपालमा बर्ड फ्लूको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि करिब 1.5 खर्ब रूपियाँ लगानी रहेको पोल्ट्री उद्योग गम्भीर जोखिममा परेको छ। यसले कुखुरा पालक व्यवसाय, खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पार्न थालेको छ। पशु सेवा विभागका अनुसार यस वर्षको संक्रमण विगत भन्दा बढ़ी जटिल देखिएको छ। कोशी प्रदेशको मोरङबाट शुरू भएको प्रकोप अहिले काठमाण्ड उपत्यका सहित 11 जिल्लामा फैलिसकेको छ। कमजोर जैविक सुरक्षा, जंगली चराको आवागमन र सावधानीको कमीका कारण संक्रमण तीव्र भनेको विज्ञहरूको भनाई छ। बर्ड फ्लूको त्रासका कारण कुखुराको मासु र अण्डाको माग पनि घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अनुसार काठमाण्डु उपत्यकामा कुखुराको मासुको खपत 20-30% घटेको छ। सामान्य अवस्थामा दैनिक करिब 3 लाख केजी मासु खपत हुने उपत्यकामा अहिले 60,000-90,000 किलोसम्म माग घटेको जनाइएको छ। संक्रमण नियन्त्रणका लागि प्रभावित फार्ममा लाखौं पंक्षी नष्ट गर्नु परेको छ, जसका कारण किसानले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। व्यवसायीहरूले प्रभावकारी निगरानी, जैविक सुरक्षा मापदण्डको कड़ाई र किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। विशेषज्ञहरूले बर्ड फ्लू पशु पक्षीमा देखिने संक्रामक रोग भएकाले अफवाहमा विश्वास नगरी सम्बन्धित निकायको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेका छन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोटको पहाड़मा आफ्नो बगैँचा लाखौं कमाउँदै किसान
1: तरकारीको बीचमा फेरि गहुँ रोपिदिन्छौ खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यही 25-30 हजार तरकारीबाट हुन्छ अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको
2: गोलभेडाले मूल्य नपाउँदा 5 थरका किसान चिन्तित लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोलेको
4: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
5: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब साझा खबरमा बाँकी खबर
0: पाँचतर्मा उत्पादित गोलभेडाले उचित मूल्य नपाउँदा किसानहरू आर्थिक समस्यामा परेका छन् उत्पादक लागत बढ़दै गए पनि बजारमा प्रति किलो 15-17 रूपियाँमै बिक्री गर्नुपर्ने अवस्था आएपछि उनीहरू घाटा बेहोर्न बाध्य भएका हुन् किसानका अनुसार गोलभेडाको उत्पादन लागत उठाउन प्रति किलो कम्तीमा 30 रूपियाँ मूल्य आवश्यक पर्छ तर बजारमा अपेक्षा अनुसार कम मूल्य पाएपछि लगानी समेत उठाउन कठिन भएको उनीहरूको गुनासो छ उता व्यवसायीका अनुसार झापा मोरङ र सुनसरीका बजारमा बाहिरी जिल्लाबाट गोलभेडाको आपूर्ति बढ़ेका कारण स्थानीय उत्पादनको मूल्य घटेको छ यसले पाँचथरका किसानलाई प्रत्यक्ष रूपमा असर परेको छ पाँचथरको फिलिङ नगरपालिका हिलीवाङ हाङ गाउँपालिका र याङवर गाउँपालिकामा व्यावसायिक रूपमा गोलभेडा खेती हुँदै आएको छ पहिलो सिजनको उत्पादनले उचित मूल्य नपाएपछि आगामी सिजनमा बजार सुधार हुने आशा किसानहरूले लिएका छन्
2: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउने क्षेत्रमा भने यस वर्ष भने सहज भएको छ नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो गत वर्ष दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो विशेष गरी वर्षा र हिउँदमा हजारौं यात्रीले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको तथ्याङ्क रहेको छ तर यस वर्ष त्यो अवस्था हटेको छ दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरूले पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताएका छन् गत वर्षको तुलनामा यस वर्ष दाउने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो नारायणघाट बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालेपत्रे र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो
0: नेपाली कंग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कांग्रेसले हिजो दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न सर्वोच्चले असार 31 गतेका लागि पेशी तोकेको छ। संविधानसँग बाँझिनी गरी नियमावलीलाई ऐनभन्दा माथि राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम 140(11), नियम 259, संविधानको धारा 274(8)सँग बाझिएको दावी गर्दै कांग्रेसले ती व्यवस्था खारेज गर्न माग गरेको छ। जेठ 17 गते पारित प्रतिनिधि सभा नियमावली 2083 कंग्रेसले त्यस बेला नै आपत्ति जनाउँदै थप छलफलका लागि समितिमा पठाउन माग गरेको थियो, तर सभामुख डोलप्रसाद अरियालले मसौदालाई समितिमा लैजानुपर्ने विषय नरहेको भन्दै प्रक्रिया अघि नबढ़ाउनु भएको बताइएको छ।
2: भक्तपुर स्थित हनुमन्ती खोलामा पानीको बहाव निरन्तर बढ़िरहेकाले नदी तटीय क्षेत्र र डुवानको जोखिममा रहेका स्थानीय वासिन्दाहरूलाई विहान समय उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले गए राती सूचना जारी गर्दै हनुमन्ती खोलामा बाढ़ीको सतह बढ़ने क्रम जारी रहेको जानकारी दिएको थियो। नदीको जलसतह लगातार बढ़िरहेकाले खोला आसपासका होचा ठाउँ तथा विगतमा डुवान भइरहने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
0: संघीय संसदमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि पहिलो पटक छलफल भएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्षका 2080-81 वार्षिक प्रतिवेदनमाथि छलफल गरेर त्यस प्रकारको संसदीय अभ्यासको शुरूआत गरेको हो, तर जवाबदेहिता र प्रक्रियाको सवालकै बीचमा यस प्रकारको अभ्यासको शुरूआत भएकाले आगामी दिनमा थप बहस गर्नुपर्ने आवश्यकता महसुस भएको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले कार्यव्यवस्था समितिको बैठकमा संवैधानिक निकायको वार्षिक प्रतिवेदनमाथि सभामै छलफल गर्ने विषय उठे पनि जवाबदेहिता र विधि तथा प्रक्रिया बहसमै हुँदा यस प्रकारको अभ्यासको शुरूआत भएको बताउनुभयो।
2: पेस्की नपाएको भन्दै महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालामाथि कुटपिट भएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माण बापतको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायका प्रतिनिधि महावै 4 31 वर्षीय यज्ञराज शाहीले हिजो बिहान 8 बजेतिर प्रमुख प्रशासकीय अधिकृत कोइरालामाथि कुटपिट गरेका हुन्। सर्भर नचलेर भुक्तानीको काम नभएपछि गाउँपालिकाकै भवन निर्माणको जिम्मा लिएको ठेकेदारका प्रतिनिधि शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। बिहिबार अबेरसम्म कार्यालयमा भुक्तानीको काम गरेर बिहान कोठामै सुतिरहेका बेला काम छ भन्दै ढोका खोल्न लगाएर कुटपिट गरेको डीएसपी खत्रीले बताउनुभयो। गाउँपालिकाको आर्थिक वर्षको अन्त्यमा सबै भुक्तानीको काम सकेर आफ्नै कोठामा बसिरहेका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने ठेकेदारका प्रतिनिधिलाई कार्यवाहीको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले छुट्टा छुट्टै विज्ञप्ति निकालेका छन्।
0: एक समय थियो नेपाली चलचित्रका केवल दुई प्रकारका कथा मात्रै हलमा दबदबा जमाउँथे, कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भील बगाउने भावनात्मक कथा दर्शकलाई लाग्थ्यो। नेपाली चलचित्रको दायरा सायद यति नै हो, तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ। त्यही अनुरूप निर्देशक निर्माताहरूको सोच पनि व्यापक रूपमा बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परालाई धारलाई भत्काएको छ भने नेपाली कला संस्कृति र माटो को सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देख्न पाइन्छ। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा प्रष्ट के भएको छ भने दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा देख्न पाइन्छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनु पर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज, संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्रै चलचित्रले दीर्घकालीन प्रभाव पार्न सक्ने भन्दै अहिले नेपाली चलचित्र लयमा फर्किएको कलाकारहरूको भनाइ छ।
2: केही समय यता बजारमा हरिया तरकारीको भाव सामान्य छ। बर्खायाममा बाढ़ी पहिरोले गर्दा बजारमा तरकारीको आपूर्ति कम भएर भाव महँगो हुने गरेको थियो। यति बेला कालीमाटीको थोक बजारमै अधिकांश हरिया तरकारी प्रति किलो 50 रूपियाँ भन्दा कम छ। थोकमा सस्तोमा उठाएका खुद्रा विक्रेताले पनि भावमा उपभोक्तालाई धेरै कसेका छैनन्। यसकारण किनेर खानेलाई हरिया तरकारीमा विगतका तुलनामा केही राहत मिलेको छ। हाल बजारमा गोलभेडा, आलु, बन्दा, काउली, मूला, भान्टा, बोडी लगायतका तरकारीहरू प्रति किलो 18 रूपियाँदेखि 44 रूपियाँ छन्। अफ सिजनका तरकारीहरू मात्रै प्रति किलो 50 रूपियाँदेखि 100 माथि रहेका छन्। कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा हरेक दिन 6 लाख किलो हरिया तरकारी भित्रिरहेको छ। अघिल्लो वर्ष बाढ़ी पहिरोले खेतबारीमा क्षतिसँगै ढुवानी अवरोध हुँदा बजारमा हरिया तरकारी महँगो हुँदै आए पनि यो वर्ष उपभोक्ताले राहत महसुस गरेका छन्। एक महिनाको अन्तरालमा कालीमाटी बजारमा तरकारीको भाव किलोमा 66 रूपियाँ भन्दा बढ़ीले घटेको छ। नेपाल फलफूल तथा तरकारी महासंघका अध्यक्ष भरत खतिवड़ाले यसपटक वर्खामा तरकारीको आपूर्ति सहज हुँदा भाव सस्तो भएको बताउनुभयो। पहिले भन्दा यसपटक हरिया तरकारीको भाव कम छ। उहाँले भन्नुभयो विभिन्न जिल्लामा भ्यालीबाट भित्रिने तरकारीको परिमाण घटेको छैन। अघिल्ला वर्ष बाढ़ीहरूले खेतबारीमा क्षति पुग्दा तरकारीको आपूर्तिमा असर पर्ने गरेको थियो।
0: साझा खबरमा अब विदेशका खबर। सन् 2025 जनवरी भन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड़ महिला र बालबालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्र संघले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएपछि अन्य प्रमुख दाताले पनि देशमा आफ्नो खर्च घटाएका छन्। द्वन्द सम्बन्धी यौनिक हिंसाका पीड़ित विस्थापित आमा विद्यालयबाट बाहिरिने बाध्य बालबालिकामा सहयोग घटाइएको छ। संयुक्त राष्ट्र अमेरिका र इरान बीचको सैन्य तनाव थप चुलिएको छ। अमेरिकाले इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्न शुरू गरेपछि इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्रास्त्र र ड्रोन आक्रमण गरेको छ। यसबीच पूर्व इरानी सर्वोच्च नेता अली खमेनीलाई उहाँको गृह नगर सहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरान विरूद्ध पुनः सैन्य कार्यवाही गर्न तयार रहेको समेत चेतावनी दिएको छ। र हिंसाले वर्षौंदेखि संकटग्रस्त बनेको हाइटीमा संयुक्त राष्ट्रसंघ समर्थित नयाँ अन्तर्राष्ट्रिय गिरोह दमन बलमा श्रीलंकाको सुरक्षा टोली सहभागी गराइएको छ। संयुक्त राष्ट्रसंघ समर्थित उच्च बल उक्त बलले हाइटीको राष्ट्रिय प्रहरीलाई सशस्त्र गिरोहमाथि निरन्तर कायम गर्न सहयोग गर्नेछ। जीएफका एक प्रवक्ताका अनुसार श्रीलंकाली टोली पोर्ट उल प्रिन्स पुगेको छ भने परिचालन सुरक्षाका कारण टोलीको सदस्य संख्या सार्वजनिक नगरेको समेत बताइएको छ।
2: साझा खबरमा अब खेल खबर। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको रोमाञ्चक क्वार्टर फाइनलमा स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै अन्तिम 4 स्थानमा सुरक्षित गरेको हो। सन् 2010 विश्वकप जितेको स्पेन त्यसपछि लगातार अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको थिएन। 2014 समूह चरणबाट बाहिरिएको स्पेन 2018 र 2022 अन्तिम 16 बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन 16 वर्षपछि सेमी फाइनलमा स्थान बनाउन सफल भएको हो। यो स्पेनको विश्वकप इतिहासमा तेस्रो सेमी फाइनल यात्रा हो। यसअघि स्पेन 1950 र 2010 सेमी फाइनलमा पुगेको थियो। 2010 स्पेनले पहिलो पटक विश्वकप उपाधि जितेको थियो भने 1950 चौथो स्थानमा सीमित भएको थियो। यता बेल्जियमको विश्वकप यात्रा भने क्वार्टर फाइनलमै टुंगिएको छ। अब स्पेनले फाइनल प्रवेशका लागि सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। भोलि बिहान 2:45 भने विश्वकपको सेमी फाइनलका लागि नर्वे र इंग्ल्याण्डको प्रतिस्पर्धा हुँदैछ। र इंग्ल्याण्डले भारतमा चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 9 विकेटले पराजित गर्दै 5 खेलको श्रृंखला आफ्नो पक्षमा पारेको छ। विस्ट्रोलमा भएको खेलमा इंग्ल्याण्डले 159 रनको लक्ष्य केवल 13.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
0: पहाडमा आँप खेतीको नयाँ उदाहरण, सम्भावना र चुनौती कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब पहाड़मा आँप खेतीको प्रसंग। तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरका विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ। तर पहाड़ी जिल्लामा पनि आँपको बगैंचाबाट लाखौं आमदानी कसरी सम्भव भयो? जाजरकोटको नलगाड नगरपालिका 7 चामखेतमा रहेको छहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
10: आँप भनेपछि तराईमा फल्ने र अरू पहाड़ हिमालसम्म पुग्ने भनेर हामी बुझ्छौं, तर यो जाजरकोटको नलगाड क्षेत्रमा यति ठूलो आँप बगैँचा हुन्छ भन्ने बारेमा यो माटोको परीक्षण गरेर हो कि कसरी चाहिँ यहाँ खेतीपाती सुरु गर्नुभयो?
1: 52 सालमा ससुर बुवाले लगाउन थाल्छ्यो कृषिमा, त्यो उतातिर ठुला बुटाहरू लगाउन थाल्छ्यो, अब हुने रहेछ भन्ने भयो। त्यसपछि उहाँ बुवाले लगाइसकेपछि पछि पनि अब फल्न थाल्यो। अब यिनी कलमे बुटा त 2 वर्षमा फलिहाल्छन्। फलिसकेपछि त्यसको फल टिप्दा खाँदा अब त्यसरी अब सबैले अब ग्राहकहरूले पनि अब किन्न थाले, रुचाए। अब त्यो गरिसकेपछि अब पैसा भनेपछि अब पैसा आउने रहेछ भन्ने सोच भयो, सबैले लगायौं।
10: भनेको तपाईँहरूको ससुराले वर्षमा झन्डै 7 लाख, तपाईँहरूले 3.5 लाख गर्दाखेरि झन्डै 10.5 लाख चाहिँ यो ठूलो बगैँचाबाट आमदानी हुँदो रहेछ। अनि यसको बजार चाहिँ कहाँ हो, यो कहाँ कहाँ बिक्री हुन्छ यहाँको आँप?
1: हाम्रो त अहिले हामीले पुर्याउनै सकेकै छैन। पहिला सुरुमा चाहिँ हाम्रो हारीतिर हुन्थ्यो, अलिअलि कालीमाटी भन्ने हाम्रो यहाँ नलगाडको कालीमाटीमा लग्थ्यौँ, कुहिएर सरेर फाल्ने गर्थ्यौँ। हाम्रो कट्ने भनेको यही नल आरबिस्कोर रुकुम आरबिस्कोरको हारी बजारमा हो हाम्रो सुरुमा आँप कटेको। लकडाउनदेखि यता चाहिँ हामीले बोक्नु पर्दैन, यहीँ घरमा आएर पनि हामीले ग्राहकलाई सन्तुष्टी बनाउन सकेका छैनौँ। आज बोल्छन् यातायात भइगयो, काठमाडौँ लिने भनेर बिहान एकजनाले 35 केजीको अर्डर गरेर मोबाइल ब्याङ्किङ गरिदिनु भएको छ, केही दिनमा आएर लिन्छु भन्नुभएको छ। सुर्खेत दाङ सल्यानसम्म जान्छ कि हाम्रो आँप
10: उत्पादन बढाउनको लागि यहाँको स्थानीय सरकार अथवा अरू सरकारवाला निकायले चाहिँ कसरी सहयोग गरेका छन्, कसरी त्यो समन्वय भइरहेको छ त्यहाँ?
1: केही गर्नु भएको छैन उहाँहरूले, अब त्यति हामीले पनि अब त्यति उहाँहरूलाई अब जानकारी गराएको छैन क्या, यस्तो आँपको फर्म छ, यो कृषकलाई यसरी प्रोत्साहन दिनुपर्छ भन्ने उहाँहरूको त्यस्तो जिज्ञासा छैन। अब पोहोर साल मात्र यहाँ घेराबारको लागि मेयर साहबलाई हामीले अलि जानकारी गऱ्यौँ, चोरी डकैती हुन लाग्यो, रोड कटिङ गरेर अब बच्चाहरूले अब हिँड्ने मान्छेले लुट दिए, अनि अब के गर्ने, अब यसको लागि अलिकति केही घेराबार गरिदिनुहोस् न मेयर साहब भन्यो र अनि 1,40,000 अनुदान हालिदिनु भयो र त्यही अलिअलि लगाएका छौँ, अब पूर्ण भएको छैन। त्यति मात्रै हो उहाँ अलि सहुलियत दिएको पनि नै आफ्नै मिहिनेत छ, कसैले गरेको छैन।
10: आँप सँगसँगै त्यहाँ अरू खेती पनि भइरहेको रहेछ, आँपको बुट्टा माथि ठुलो ठुलो भयो, मुनि चाहिँ खोर्सानी लगायतका अरू तरकारी खेती पनि रहेछ, यसले कतिको सजिलो बनाएको छ तपाईँहरू?
1: हामीलाई दोहोरो फाइदा भएको छ, खोर्सानीबाट पनि पैसा भक्का भएको। हामीले बैशाखदेखि खोर्सानी बेच्न सुरु गरेका छौँ, दिनमा 20-30 किलो लगेर धारीतिर ढेब्री फाल्छौँ, तरकारी पसलमा फाल्छौँ, मुनि बदम लगाइरहेको छौँ। अब माथि आँप टिप्ने भइगयो, तल बदमको सिजनमा बदम हुन्छ, बदम निकाल्ने भइगयो, मकै हुन्छ, मकै खाने भइगयो वर्षभरि, अनि लरेबारी तरकारीहरू लगाएका छौँ, तरकारी त्यसमा मुनि बाई फेरि काउली बन्दाहरू लगाउँछौँ, अहिले त तरबुजाहरू पनि लगाउँ। 3 साल भयो हामीले यही फर्मको बिचमा तरबुजा लगाउन थालेको, तरबुजामा एकदम राम्रो फलिरहेको थियो, अहिलेसम्म पनि फल्दैछ तरबुजा।
10: बगैँचाभित्रबाट वर्षभरिमा हुने जम्मा आमदानी चाहिँ कति हुन्छ त आँप लगायत सबै तरकारी फलफुलको?
1: तरकारी फलफुलको त सबै गरेन, अब तरकारीको आँपको त अब वर्षमा 1 पटक हिसाब हुने भयो, तरकारीको त त्यस्तै 25-30 हजार जति हुन्छ तरकारीको। बिचमा फेरि गहुँ रोपिदिन्छौँ खानालाई, अब अलिकति लगाउँछौँ अनि आधा लगाउँछौँ, त्यही 25-30 हजार तरकारीबाट हुन्छ। अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौँ, भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको छ।
0: कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी, सुकुम्बासीको विचल्ली। आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने। देशभर एलनिनोको प्रभाव पर्ने सम्भावना। हिम नदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्क रहनुपर्ने।
0: गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा। घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारद्वारा छानबिन समिति गठन। प्रधानमन्त्री शाह र ऊर्जा उत्पादक बीच विद्युत व्यापार बढ़ाउने विषयमा छलफल।
2: निरन्तर बढ़दै बर्ड फ्लू, 1.5 खर्बको पोल्ट्री उद्योग जोखिममा। गोलभेडाले मूल्य नपाउँदा पाँच थरका किसान चिन्तित। पहाड़मा आँप खेतीबाट लाखौं कमाउँदै जाजरकोटका किसान।
0: 1 करोड़ महिला तथा बालबालिकाले मानवीय सहायता गुमाएको संयुक्त राष्ट्र संघको भनाई। इरान, अमेरिका र इरान बीच फेरि सैन्य तनाव बढ़्दो।
2: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकपको सेमी फाइनलमा। आज राति नर्वे र इंग्ल्याण्डको खेल हुने। टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत 9 विकेटले पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गज्जब छबा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूलाई बोल्ने विषय र कहीं कतै जानु पर्यो भने सोधेर जाने भन्ने विषयको प्रसंग निकै चर्चा बनिरहेको छ। त्यही विषयलाई यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। एकजना सांसद लेखेको झोला बोकेका व्यक्ति फोनमा कुराकानी गर्दै गर्दा बाहिर निस्केको जस्तो देखाइएको छ भने पछाडि धेरै सांसदहरूले उनलाई टुलु टुलु हेरिरहेका छन्। अगाडि शौचालय भनेर लेखिएको छ, तल यस्तो लेखिएको छ, कहाँ जान लाग्या रे? त्यति नै भन्न मिल्दैन, म पहिला एकपटक पार्टीमा सुधी हेर्छु है त।
2: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

हामीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।

0: पारौ।
1: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
1: आईएमई गरौ।
2: हर विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक, सबैका लागि बैंक, इस होम इन्टरनेट।
3: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ। डाक्टर घिमिरे, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद।
3: अब अहिलेको अवस्थामा व्हील लकले एउटा मानिसले आत्मदाह गर्नुपर्ने एउटा परिस्थितिको सिर्जना भयो। मधेसमा पनि एकजना अर्कोले आत्मदाहको प्रयास गरेको खबर आएको छ। एउटाले फेसबुक लाइभबाटै पनि आत्मदाह वा विष सेवन गरेको भन्ने खबर पनि आइरहेका छन्। दिन प्रतिदिन यस्ता पछिल्ला केही खबरहरूले यतिखेर निराशा र त्रसित पनि बनाइरहेको छ। यी समाचारहरू पढ्दै गर्दाखेरि सरकार फेरि यो नियति उस्तै किन यतिखेर?
4: होइन, हामीले के देखिरहेछौ भन्दाखेरि नेतृत्व जुन पार्टीको भए पनि अनि उहाँहरू ठूला ठूला कुरा गर्नुहुन्छ, परिवर्तनका कुरा गर्नुहुन्छ, सुशासनका कुरा गर्नुहुन्छ, तर आम नागरिकको जीवन कसरी चलेको छ भन्ने कुरामा खासै चाहिँ उहाँहरूका नीतिहरूबाट सम्बोधन गरेको पाइँदैन। अहिले हामी छलफलको क्रममा रहेको विधेयकको बारेमा पनि सुन्दैछौ, 10 गुणा चाहिँ जरिमानाहरू बढाइएका छन्, अनि सड़कमा काम गर्नेहरूलाई, सड़कमा जीवन जीविकोपार्जन गर्नेहरूलाई राइडिङ, सेयर राइडिङको कुरा, अरू कुराहरू छन्, पुरै कहीँ पनि पार्किङको व्यवस्थापन छैन। होइन, अब तर कर चाहिँ धेरै असुल्ने नीति लिएको छ कि करै मान्छेले अब धेरै यति धेरै कर भइसकेपछि मान्छेमा एउटा नागरिकहरूमा आतंक, जसले चाहिँ दैनिकी जीवन चाहिँ गुजारा गर्नुपर्ने हो, मकै पोलेर अनि सड़कका किनारमा चटपटै बेचेर यस्तै ट्याक्सी मोटरसाइकल चलाएर यी मान्छेहरू कहाँ जाने त? देशमै भए पनि उनीहरूले स्वरोजगारी भएका छन्, आफ्ना नानी बाबुहरूलाई पढाउन चाहिँ प्रयत्न गरिरहेका छन्, देशलाई बनाउने त मुख्य चाहिँ के अरे उनीहरूको भूमिका राज्यले नजरअन्दाज गर्न मिल्दैन। तर यहाँ के भयो भन्दाखेरि मलाई लाग्छ राज्य सुकिला मुकिलाहरूको भयो, राज्य धनी मान्छेहरूको पक्षमा बोल्ने भयो, राज्य भाषण गर्ने कलामा मात्र निपुण छ, राज्य जनताका निमुख नागरिकका लागि राज्यको व्यवहार अहिले पनि कुनै परिवर्तन भएको छैन, आम नागरिकहरूमा एउटा निराशा उच्च एउटा लेभल चाहिँ के अरे पार गरिरहेको अवस्थाको एउटा कारण प्रतिनिधिमूलक चाहिँ के अरे घटना हो वीरभस्थलमा जुन चाहिँ एउटा गणेश नेपालीको आप्रदाको कारणले मृत्यु भयो, यसले स्तब्ध बनाएको छ। यो चाहिँ के अरे गरी खाने वर्गको लागि प्रतिनिधिमूलक घटना हो, आम नागरिकलाई यसले स्तब्ध बनाएको छ। राज्यले आफ्नो चरित्रमा चाहिँ सुधार नगरेसम्म यस्ता प्रवृत्तिहरू फेरि घट्न सक्दैनन् भनेर भन्न सकिँदैन।
3: होइन डाक्टर घिमिरे, एउटा कुरा के बताइदिनुहोस् भने नि, जस्तो राजनीतिक रूपमा नियुक्ति गरेका आफ्ना वरपरका व्यक्तिहरू नियुक्ति गराएका नगर प्रहरीहरू जसलाई चाहिँ राम्रोसँग काउन्सिलिङ छैन, जसलाई परामर्श छैन, जसले चाहिँ ट्राफिक नियम सम्बन्धीको तालिम प्राप्त छैनन्, उनीहरू तालिम लिएका छैनन्, हामीले त्यो एउटा अंश सुनिरहेका छौं, वाद विवादको अंश सुनिरहेका छौं, यो मानव मेसिन त हुनु भएन नि त, मानव दिमाग मेसिन बन्नु भएन, मानवमा त मानवीयता हुनु पर्यो। कतिपय रूपमा चाहिँ एउटा व्यक्तिले आत्मदाह गर्ने एउटा क्षणसम्म पुग्दैछ भने त्यो व्यक्तिलाई कसरी बचाउने, कसरी काउन्सिलिङ गर्ने, कसरी त्यसलाई चाहिँ होइन घर पठाउने, कसरी सम्झाइ बुझाइ गर्ने? मानवीयता हराउँदै गएको हो, कलियुग सुरु भएको हो।
4: होइन होइन, यो दुइटा कोणबाट यो घटनाको हामीले विश्लेषण गर्नुपर्छ। अर्को कुरा त नेपालको सार्वजनिक प्रशासनमा काम गर्ने प्रहरी होस् वा चाहिँ प्रशासकहरू हुन्, उहाँहरूमा अलिकत जनतासँग कस्तो व्यवहार गर्ने भन्ने कुरामा उहाँहरूसँग त्यो किसिमको तालिम अभ्यासको कमी छ। त्यो कुरा एउटा नैतिक आचरणसँग, नैतिक मूल्य मान्यतासँग, जनतासँग सम्बन्ध कसरी गाँच्ने भन्ने सन्दर्भमा उहाँहरूलाई त्यो किसिमको ज्ञान नभएको पनि हुनसक्छ। त्यो त्यसतर्फ तालिमहरू कार्यक्रमहरू अगाडि बढाउनु पर्ला, यो एउटा कुरा हो। अर्को कुरा, डरलाग्दो कुरा चाहिँ के हो भने, जुन चाहिँ एउटा प्रवृत्तिगत रूपमा सरकारले सिर्जना गरेको छ क्या, सरकारले हरेक कुरामा 10 गुणा चाहिँ जुन कर बढाउने नीति लिएको छ, नागरिकहरूलाई चाहिँ के अरे यसले चाहिँ यति दबाब सिर्जना गरेको छ। मलाई लाग्छ यी यस्ता चाहिँ के अरे कर एउटा जनता चाहिँ लाई एउटा चुस्ने निमित्तन्न पार्ने जुन कर निर्णय जनताले सरकारले ल्याएको छ, हरेक ठाउँमा सरकारले एउटा कडा कडा गरेर नारीहरूलाई बाँध्ने काम गरेको छ, यसले घटाउने यस्तै परिणाम हो, यसले सिर्जना गर्ने यस्तै परिणाम हो। मलाई लाग्छ आगामी दिनमा सरकार सरकार ती डोल्पा हुम्ला अथवा दूर दराजमा बस्ने मात्र होइन, यही काठमाडौँका चाहिँ के अरे नदी किनारामा बस्ने मान्छेहरू जो एउटा शरमका लागि, जो अरूको चाहिँ के अरे मलाई लाग्छ घरमा भाँडा मान्नको लागि, सफा गर्नको लागि, बाटो बनाउनको लागि चाहिँ एउटा बुकुर बनाएर बसेका थिए, जसरी रातारात डोजर लगाइएको छ, यो एउटा मानवीय हत्या हो। यसले एउटा चाहिँ के अरे मलाई लाग्छ नागरिकमाथि एउटा डोजर बर्बर आतंक सिर्जना गरेको छ। यसको चाहिँ के अरे मलाई लाग्छ मूल्य धेरै छ, तर सरकारले यसलाई एउटा सामान्यीकरण गरेर गान्धी हाउस जस्तो मनाएर एउटा थुनेर अब फेरि निकाल्ने प्रयत्न गरिरहेको छ। मलाई लाग्छ सरकार विध्वंसको अराजकताको बाट अराजकता
3: गृहमन्त्रीले भन्दै हुनुहुन्थ्यो, को छ स्थानीय तहमा सरकार, कसको स्थानीय तहमा सरकार छ,
4: हामी स्थानीय सरकार कुन पार्टीको, केन्द्रीय सरकार कुन पार्टीको भनिरहेका छैनौ। सरकारको गति र मति केन्द्रदेखि स्थानीय तहसम्म कुनै पनि सरकारका गति र मतिहरू ठिक छैनन्। यो देश दूर दराजमा बस्नेहरूको पनि हो, यो देश एउटा निम्न वर्गहरूको पनि हो, यो देश भाँडा माझ्ने बाटो सफा गर्नेहरूको पनि पहिलो हो, यो देश काला गाडीमा चढ्ने र काले चस्मा लाउनेहरूको मात्र देश होइन भनेर नागरिकहरूले भोलि सडकमा आयो भने के हुन्छ। त्यसकारण मलाई लाग्छ यो कुन पार्टी स्थानीय निकायमा कुन सर मेयर, कुन पार्टीको मेयर थियो, हिजो कुन थियो, अहिले सर त्यो हामीले यो सरकार ऊ सरकार भनेका छैनौ। सरकारमा जो छ त्यो जिम्मेवार हो, सरकारको चाहिँ नीति सही छैन, सरकारले एउटा न्यूनतम एउटा सुविधा नदिइकन जुन कर असुल्ने नीति लिएको छ, जनतामाथि दबाब बढाएको छ, प्रेसर बढाएको छ, यो दबाब र प्रेसरहरूले झेल्न नसकिरहेको अवस्थामा यस्ता घटनाहरू घटिरहेका छन्। यसलाई हामीले मनोविज्ञान, सामाजिक मनोविज्ञानको हिसाबले पनि बुझ्नु जरुरी छ।
3: अब आज चाहिँ सरकारप्रति धेरै विश्वास पनि छ नागरिकको, होइन भरोसा पनि छ, यो 100 दिन उसको मधमास पनि पूरा भएको छ, उसले सुशासनतर्फ चाहिँ आफूलाई अलिकति अग्रपंक्तिमा अगाडि बढाइरहेको स्थिति हो, तपाईँले त्यो देख्नुभयो?
4: होइन होइन, सरकारको आजसम्मको छिटो भरम नपालौ, अब छैन सरकार आम जनताको लागि छैन, सरकार खास जनताको लागि हितमा काम गर्दैछ होला, तर सरकार इलिटको पक्षमा काम गर्दैछ होला, तर आम खास चाहिँ नागरिकको लागि एउटा सर्वाधार वर्गको लागि सरकारी भएको आवाज भइरहेको छैन क्या। त्यसकारण मलाई लाग्छ यो हामीले कुन पार्टी र दललाई आरोप लगाइरहेका छैनौ, सरकारमा जाने सत्तामा बस्नेहरूलाई आरोप लगाइरहेका छौ। यस नागरिकलाई न्यूनतम पनि सुविधा नदिइकन कर असुल्ने नीति खारेज गरिनुपर्छ। जनतामा चाहिँ के अरे मलाई लाग्छ यसले धेरै किसिमको निराशा सिर्जना गरेको छ। अहिले जनताबाट यत्रो दुई तिहाईको मत प्राप्त गरेको सरकारले उत्तर दिँदा के भन्छ भन्दाखेरि फल्लो स्थानीय तहमा हाम्रो चाहिँ के अरे पार्टीको नेतृत्व छैन, त्यसरी पार पाइँदैन, त्यसरी चाहिँ के अरे जवाब दिन मिल्दैन, किनभने समग्र सरकारको केन्द्रीय नीतिका कारण यस्ता घटनाहरू घट्न सक्छन्। त्यसकारण मलाई लाग्छ सुशासनको गतिमा सरकार हिँडोस्। अहिले सरकारले भनेको मान्छेहरूलाई थुन्ने कुट्ने त्यो सुशासनको डन्डा होइन, जनतालाई फकाउने, बुझाउने, सम्झाउने र राज्यलाई उनीहरूले क्षमता अनुसार कर तिर्न प्रेरित गर्ने हो सरकार खोजेको सरकार, तर यो सरकार त्यस्तो किसिमको त्यो दिशामा जान सकिरहेको छैन। विडम्बना, धेरै नागरिकहरूले आश गरेको सरकार, अपेक्षा गरेको सरकार यो एउटा गलत दिशामा गइरहेको छ। हामी चाहन्छौँ सरकारले चाहिँ के अरे आफ्नो नीति र दिशा बदलोस्, जनतासम्म माफी मागोस्, जनताका न्यूनतम आवश्यकताहरू परिपूर्ति गर्न सरकार लागोस्, सरकारले राजनैतिक वातावरण चाहिँ मिलाउन सकोस्। देश राजनीतिक गन्जागोलमा जाँदैछ, राजनीतिक ध्रुवीकरणमा जाँदैछ, त्यो दिशामा सरकार अगाडि बढोस् शुभकामना छ। तर सरकारको अहिलेको चाहिँ के अरे खुट्टी हेर्दाखेरि सुशासनको एउटा नारा दिए पनि आम नागरिकलाई चाहिँ के अरे यसले खासै यसले न्याय दिन सकिरहेको छैन।
3: होइन, फेरि चाहिँ अर्को द्वन्द्वको खतरा निम्ति आयो त्यो सबै देशमा,
4: देशमा त द्वन्द्वको सरकार प्रतिपक्षलाई सुन्दैन, सरकार नागरिकसँग संवाद गर्न चाहँदैन, सरकार नागरिकले उठाएका प्रश्नहरूको सामना गर्न चाहँदैन, सरकारलाई अप्ठ्यारो पर्ने प्रश्न मिडियाले तेर्साउँदाखेरि यो सम्बन्धमा बुझेको छैन भन्नुहुन्छ माननीयज्यूहरू, तपाईँले नै भोग्नु भएको छ होला। हरेक हामीले मिडियाबाट चाहिँ एनालाइसिस गरिरहेका छौँ, टेलिभिजनबाट, पत्र पत्रिकाबाट, अनलाइन खबरहरूबाट हेरिरहेका छौँ कि सत्तापक्षका माननीयज्यूहरू यस्ता विषयहरूमा पत्रकारले प्रश्न सोद्धाखेरि हामी यो बारेमा बुझेका छैनौँ भन्नु, यो पनि तरिका हो। मृत्यु चाहिँ सत्तापक्ष र विपक्षको हुन्छ, मृत्यु नागरिकको भएको छ, मृत्युको मूल्य छैन, यो प्रवृत्ति, यो चाहिँ प्रतिनिधिमूलक घटना हो। धेरै नागरिकहरू यस्ता सरकारका क्रियाकलापले मलाई लाग्छ केन्द्रदेखि दूर दराजसम्म कसरी अनाथमा नागरिकहरू चाहिँ दबाब झेल्न नसकेर मर्न बाध्य भएका छन्, यो एउटा राजधानीको घटना भएको हुनाले एउटा चर्चाको विषय रह्यो,
3: घटनाहरू
4: घटिरहेका छन्।
3: हस् भेषाजी, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। धन्यवाद राजनीतिक विश्लेषक डाक्टर भेषराज घिमिरे आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ विश्रामपछि पुनः उपस्थित हुनेछौ।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: Los llamas, bajes, bonus, pao.
1: Viste, papé, nordis, que con nuestra pizza va mejor.
0: भरपूर मनोरंजन सहित मात्र रु 979 डिश होम को फिफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.

0: तारो विषयमा तारो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
2: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
3: दिस होम इन्टरनेट
4: यतिखेर हाम्रो बेसमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट हुनुहुन्छ। भट्टजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद।
4: होइन मनोजी, अहिलेको अवस्थामा चाहिँ सरकारको 100 दिन मधुमास पूरा भएको छ, होइन? सरकारले चाहिँ अब संविधान संशोधनका मुद्दाहरूलाई पनि अगाडि सार्या छ। अब हिजो मात्रै गणेश नेपालीको आत्मदाहको विषय पनि व्यापक रूपमा उठेर आएको छ। नियति उस्तै छ, सरकार फेरिदा पनि के हुँदैछ देशमा, कसरी हेर्नु भएको छ?
5: सरकारको जुन 100 दिन हो, सामान्य ढंगबाट जनताको अभिमत ल्याएर सरकार बनाएको स्थितिमा 100 दिन खासै धेरै तपाईँको चाहिँ ठूलो समयावधि होइन, होइन? तर अहिलेको सरकार एउटा निश्चित रणनीति अन्तर्गत विदेशीहरूको स्वार्थ पूरा गर्न आएको छ एउटा चीज राजनीतिक रूपले। दोस्रो कुरा, 100 दिनको उसको कामको सबै क्रियाकलापलाई तपाईँले हेर्नुभयो भने राष्ट्रियताको सवालमा, जनजीविकाको सवालमा, लोकतान्त्रिक गणतन्त्र सम्बन्धी हक अधिकारलाई सुरक्षा गर्ने सवालमा, राज्यको चौथो अङ्ग पत्र पत्रिकाको संरक्षण गर्ने सवालमा, आम गरीब निमुखा जनताहरूको जीवन स्तर वा उनीहरूको हक अधिकार संरक्षण गर्ने सवालमा त सरकार पूर्णतया विफल भएकै देखिन्छ त।
4: है, अब सरकार चाहिँ सुशासनको बाटोमा हिँडेको, भ्रष्टाचारीहरूलाई कानूनी कडकडामा उभ्याएको, ग्रे लिस्टबाट अब होइन देशलाई चाहिँ बाहिर निकाल्ने, निकास गर्ने भन्ने ढंगले त अगाडि बढ़िरहेको छ नि त, होइन? केही सुशासनका केही प्रतिविम्बहरू त देखिया छन् नि त, होइन?
5: यसो सुशासनमा र विकासमा सरकारले मौखिक रूपले चाहिँ जोड़ दिएको छ, होइन? र त्यसका लागि केही प्रयत्न पनि गरेको देखिन्छ। तर यो एउटा पक्ष हो, होइन? तर त्यसको अर्को पक्ष पनि हामीले हेर्नुपर्ने हुन्छ। सरकारले सुशासनमा जोड़ दिइराखेको छ, तर जुन क्याबिनेटमा उहाँहरूले सदस्यहरू ल्याउनुभयो त्यसको सदस्यहरूले आफ्नै श्रीमतीलाई राजनीतिक नियुक्तिबाट जागिर खुवाएका कारणले गर्दाखेरि उसलाई 1 महिना नपुग्दै हटाउनु पर्यो। त्यसै गरी अहिले प्रधानमन्त्रीका प्रिय पात्र सुदन गुरुङलाई पनि तुरन्तै हटाउनु पर्यो, होइन? अब सरकारले सुशासनको कुरा गर्छ, तर पार्टी सभापतिमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी जुन मुद्दा 3 जिल्ला अदालतमा चलिराखेका थिए त्यसलाई फिर्ता लिने काम गर्छ। सम्पत्ति शुद्धिकरणमा वा दीपक भट्ट जस्ता बिचौलियासँग सम्बन्ध देखिएको कारणले गर्दाखेरि विष्णु पौडेललाई कानूनको कडगारामा ल्याउँछ, तर त्यही दीपक पौडेलसँग सम्बन्ध देखिएका कारणले गर्दाखेरि सुदन गुरुङलाई गृहमन्त्रीको उपहार दिन्छन्। त्यसले गर्दाखेरि उहाँहरूले सुशासनमा तपाईँको चाहिँ जोड़ दिनु भएको छ, होइन? तर त्यो सुशासनको बेस आधार जुन छ त्यो समानतामाथि आधारित नभएर आफ्ना मान्छेलाई एक प्रकारको व्यवहार र राजनीतिक रूपले विपक्षीहरूलाई अर्को प्रकारको तपाईँको चाहिँ व्यवहार भइराखेको कारणले गर्दाखेरि उनीहरूले दिएका सुशासनका नाराहरूको पनि खास अर्थ छैन। योभन्दा अगाडिका सरकारहरूले पनि सुशासनका नाराहरू दिन्थे, सुशासनको नारा दिने पार्टीहरू कई मान्छेहरूको मिलीभगतमा संलग्नतामा ठूला ठूला भ्रष्टाचारका कारणहरू हुने गर्थे। अब अहिले पनि उहाँहरूले सुशासनको कुरा गर्नुभयो, तर अहिलेको नियुक्ति पनि तपाईँहरूले हेर्नुभयो भने आफ्ना आसै पासे नाजा
4: गुप्ता सरकारले नियुक्ति गर्दैछ अरे नि त, होइन? धेरै नागरिकहरूलाई
5: होइन, यसो छ, मेरिटोक्रेसीको पनि गणतन्त्रको बन्द देखेन नि त। जुन जुन मान्छेहरू उहाँहरूको हिजो समर्थकहरू थिए, उनीहरूका प्रचारकहरू थिए वा उनीहरूलाई आर्थिक रूपले फन्डिङ गर्थे वा जहिले हिजो जेएनजी आन्दोलनको क्रममा घुमाउरो प्रकारले उनीहरूको आन्दोलनलाई सहयोग गरेका थिए, जस्तै सेनाका रिटायर्ड मान्छेहरू, उनीहरूलाई नै नियुक्ति गरिएको छ। त्यसैले गर्दाखेरि तपाईँ चाहिँ मेरिटोक्रेसीको आधारमा, गणतन्त्रको आधारमा भर्ना गरिएको भन्ने कुरा नै गलत छ।
4: अब संविधान संशोधनको मुद्दालाई जुन ढंगले अगाडि सारेको छ राष्ट्रिय स्वतन्त्र पार्टीले, उसको महाधिवेशन, ऐतिहासिक महाधिवेशनबाट पनि सम्भवतः प्रदेश संरचनालाई खारेज गर्ने लक्ष्य लिएको छ, स्थानीय तह दलविहीन बनाउनुपर्छ भन्ने लाइन छ, तपाईँकै लाइनमा आयो नि त, होइन?
5: यसो छ, हामीले स्थानीय तह दलविहीन बनाउनुपर्छ भनेका त छैनौ, होइन? हामीले स्थानीय तह, किनभने अहिलेको जुन राज्य प्रणाली छ वा राजनीतिक प्रणाली छ त्यो दलमाथि आधारित राजनीतिक प्रणाली नै हो। यो दलीय प्रणाली हो, दलीय प्रणालीभित्र दलीय प्रतिस्पर्धा हुनुपर्छ। निश्चित रूपले अहिलेको जुन संसदीय प्रणाली छ, बहुदलीय प्रजातन्त्र छ, त्यसको रणनीतिक रूपले हामी पक्षपाती होइनौं, तर तत्कालका लागि वा 2062-63 सालको ऐतिहासिक जनआन्दोलनले जुन जनादेश नेपाली जनताले दिए त्यो जनादेश अनुसार अहिले बहुदलीय प्रतिस्पर्धा आवश्यक छ, संसदीय प्रणाली आवश्यक छ, तर स्वतन्त्र पार्टीको महाधिवेशनले स्थानीय तह दलविहीन बनाउने, राष्ट्रिय सभा दलविहीन बनाउने भनेर प्रस्ताव पारित गरेको छ, त्यसलाई हामीले सही मान्दैनौँ र त्यसको विरोध गर्छौँ एउटा। दोस्रो कुरा, जहाँसम्म संहिताको सवाल छ, प्रदेश सभा खारिज गर्ने भन्ने कुराहरू उहाँहरूका पूरक प्रस्ताव र मूल प्रस्ताव आपसमा बाजिएका छन्। पूरक प्रस्ताव सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको हो, सोनिम वाग्लेजीले प्रस्तुत गर्नुभएको जुन पूरक प्रस्ताव छ, सप्लिमेन्ट्री तपाईँको चाहिँ प्रस्ताव छ, त्यसमा प्रदेश सभा खारेज गर्ने भनिन्छ, तर जुन मूल प्रस्ताव हो, मूल राजनीतिक प्रस्ताव रवि लामिछानेजीले प्रस्तुत गरेको, त्यसमा संहिताको पुनर्संरचना गर्ने भनिएको छ। तैपनि ठिक छ, अब सुरुदेखि नै उहाँहरू बीचको केही पिरियड छोडेर सुरुदेखि नै प्रदेशको विपक्षमा हो, उहाँहरू प्रदेशको विपक्षमा भएको हुनाले उहाँहरूले प्रदेशको चुनावमा हिस्सा पनि लिनु भएन र उहाँहरूका मान्छेहरू जस्तै अहिलेकै प्रधानमन्त्रीले प्रदेशको निर्वाचनमा मत हाल्नु भएन, तर अब त्यस अर्थमा उहाँहरूले जुन प्रदेश सभाको खारिजीको प्रश्न उठाउनु भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ र त्यसलाई समर्थन गरेका छौँ।
4: अब अहिलेको अवस्थामा चाहिँ सरकारले जुन तरिकाले देशमा सुकुम्बासी समस्याको हल गर्नेदेखि लिएर देशलाई चाहिँ एउटा सही बाटोमा रोजगारीको अवस्था सिर्जना गर्ने, भएका कल कारखानाहरू चाहिँ उद्योग धन्दा नेपालमै सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा जानेहरूको दरलाई बिस्तारै बिस्तारै घटाउने, मोर्निङ सो अफ द डे भन्छ नि, यो बाटोमा सरकार यो लयमा चाहिँ अगाडि हिँडेको छ
5: होइन छैन हिँडेको? किनभने त्यसका लागि त पहिला हामीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 बजेट हेर्नुपर्छ होइन। अब हामी कहाँ नेपालमा रोजगारी सृजना गर्ने क्षेत्रहरू के हुन् भने उद्योग हो, कृषि हो होइन, ठिक त्यसै प्रकारले अब अल्पकालीन रोजगारी सृजना गर्नका लागि भौतिक निर्माणसँग जोडेका प्रश्नहरू छन्, विकास निर्माणसँग जोडेका प्रश्नहरू, किनभने त्यहाँ थायी रूपमा त होइन, अल्पकालीन रूपमा त्यहाँ एक प्रकारले रोजगारी सृजना हुन्छ मौसम अनुसार। यी सबै तपाईँले पक्षलाई तपाईँले हेर्नुभयो भने गत साल भन्नुको तात्पर्य गत साल जुन विष्णु पौडेलको नेतृत्वमा अर्थ मन्त्रालय थियो, अर्थात् कंग्रेस र एमालेको गठबन्धनको सरकार थियो, उसले प्रस्तुत गरेको बजेट भन्दा अहिलेको कृषिमा तपाईँको बजेट घटाइएको छ। मुख्यतया तपाईँको चाहिँ रोजगारी सृजना गर्ने क्षेत्र कृषि क्षेत्र हो होइन, कृषि क्षेत्रमै तपाईँको चाहिँ बजेट घटाइएको छ। ठिक त्यसै प्रकारले अर्को रोजगारी सृजना गर्ने पक्ष सवाल भनेको तपाईँको चाहिँ उद्योग धन्दा कल कारखाना हुन्, उद्योगमा पनि हिजोको गत सालको बजेट भन्दा अहिलेको बजेट तपाईँको चाहिँ घटेर आएको छ। ठिक त्यसै प्रकारले तपाईँले अब भौतिक पूर्वाधारको क्षेत्रमा बजेट चाहिँ बढेको छ होइन, अहिलेसम्मका सरकारले प्रस्तुत गरेका बजेट मध्ये सबैभन्दा बढी बजेट तपाईँको अहिले छुट्याइएको छ भने करिब करिब 2 खरब भन्दा बढी रकम त्यो भौतिक पूर्वाधारको क्षेत्रमा छ। तर त्यसको अर्को फेरि तपाईँको चाहिँ तितो यथार्थ पनि हाम्रो अगाडि छ, भौतिक पूर्वाधारका लागि छुट्याइएको जुन रकम छ त्यो रकमलाई कन्ज्युम गर्ने, त्यसलाई उपयोग गर्न सक्ने तपाईँको चाहिँ संगणात्मक सामर्थ्य हाम्रो छैन, नेपालको छैन। त्यो संगणात्मक सामर्थ्य नभएका कारणले गर्दाखेरि अन्तिममा असारमा आएर त्यो खर्च हुन्छ, जसले गर्दाखेरि असारे बजेट भनेर भनिन्छ। जुन विकासका लागि छुट्याइएको वा पुँजीगत बजेट हुन्छ त्यो पुँजीगत बजेटको करिब करिब तपाईँको चाहिँ 70% आसपासमा खर्च हुन्छ, 20% त हामीले खर्च गर्नै सक्दैनौँ। किन गर्न सक्दैनौँ भने त्यस प्रकारको सृजनात्मक अवस्था हाम्रो चाहिँ छैन। त्यसैले गर्दाखेरि अहिले जुन जुन क्षेत्रले रोजगारी दिन्छ त्यो क्षेत्रका लागि तपाईँ सरकारले बजेट गत सालको भन्दा बढाउनु पर्ने, त्यो बढाउन सकेको छैन एउटा। दोस्रो कुरा, प्रत्येक वर्ष हाम्रो श्रम बजारमा 5 लाख युवाहरू आउँछन्, 5 लाख युवाहरूलाई के प्रकारको रोजगारी दिने भन्ने विकासका लागि छुट्याइएको वा पुँजीगत बजेट हुन्छ, त्यो पुँजीगत बजेटको करिब करिब भएको चाहिँ 70% आसपासमा खर्च हुन्छ, 20% त हामीले खर्च गर्नै सक्दैनौँ। किन गर्न

0: होइन तीज मनेको चाहिँ श्रम बजारमा आउने गर्छन्, तर श्रम बजारमा आएको 5 लाख युवालाई रोजगारी दिनका लागि त राज्यसँग वा अहिले बनेको सरकारसँग प्लान त हुनु पर्यो, योजना त हुनु पर्यो, त्यो प्लान भएको देखिन्न। बरु उहाँहरूले विदेश जानका लागि प्रेरित गरिराख्नु भएको छ, त्यसैले गर्दाखेरि उहाँहरूको अहिलेको मुख्य जोड के छ भने पासपोर्ट घर घर पुर्याइदिने। अहिले पनि कयौं मुलुकसँग उहाँहरू सरकारमा आइसकेपछि उहाँहरूले सम्झौता गर्नुभएको छ विदेशको तपाईँको चाहिँ श्रम स्वीकृतिका लागि। हिजोको दिनमा जुन प्रकारले सरकारले काम गर्ने गर्थ्यो युवाहरूलाई रोजगारी दिन नसकेर विदेश पठाउन नै बढी प्रेरित गर्थ्यो, अहिलेको सरकारले पनि त्योभन्दा बेग्लै के गरेको चाहिँ देखिन्न।
1: होइन अब सरकारप्रति आशा छ, फेरि अब यो निराशातर्फ फेरि सरकार जाने परिस्थिति बन्यो भने देश त कहीँ पनि पुग्दैन नि त, होइन अर्को द्वन्द्वको शुरूआत हुन्छ नि त मुलुकमा।
0: होइन यस्तो छ, अहिलेको जुन सरकार छ त्यसले आशा भन्दा जनतामा जनताका बीचमा पहिलाका सरकारहरूका विरूद्ध नकारात्मकताको व्यापार गरेर आएको हो, यसले कुनै आशा जगाएर आएको चाहिँ होइन। तपाईँले समग्र उहाँहरूको हिजोको दिनका क्रियाकलापहरू हेर्नुभयो भने त्यो बेलाको विद्यमान सरकारका विरूद्ध नकारात्मकताको व्यापार गरेर नकारात्मकतामाथि खेलेर नै तपाईँले उसले आफ्नो शक्ति आर्जन गरेको हो। तर शक्ति आर्जन गरिसकेपछि हिजोको दिनमा जुन कुराको नकारात्मकताको उसले व्यापार गर्यो त्यसमा सुधार गर्नुको सट्टा ऊ पनि त्यही बाटोमा छ। जस्तै तपाईँले एक दुईवटा उदाहरणहरू हेर्नुहोस्, हिजो उहाँहरूले भन्ने गर्नुहुन्थ्यो विदेशीसँग भिख मागेर किन तपाईँले देश चलाउने, हाम्रो सरकार आयो भने हामीले 100 दिनमा गरेर देखाउँछौँ भनेर। अहिले पनि रविजीले बोल्नु भएको तपाईँको चाहिँ भिडियोहरू तपाईँको चाहिँ फेसबुकमा भाइरल नै भइराखेका छन्। तर उहाँहरू सरकारमा आउने बित्तिकै के गर्नुभयो, झण्डै झण्डै 47 अरबको तपाईँको चाहिँ ऋण आउने बित्तिकै तपाईँको चाहिँ विदेशीसँग लिनुभयो, र अहिले पनि तपाईँको चाहिँ 22-23 अरब रुपियाँ तपाईँको चाहिँ ऋण विदेशीहरूको लिनुभएको छ। परिवर्तन त केही भएन नि त। उहाँहरूले हिजोको सरकारले विदेशसँग ऋण लिँदाखेरि त्यसको नकारात्मकताको व्यापार गर्नुभयो, अहिले उहाँ त्यही बाटोमा हुनुहुन्छ। ठिक त्यसै प्रकारले युवाहरूलाई रोजगारी दिने सवालमा विदेश गएका युवाहरूलाई हामी सरकारमा आउने बित्तिकै तुरन्त फिर्ता गर्छौँ भन्नुहुन्थ्यो, अहिले घर घर पासपोर्ट पठाइदिनु भएको छ ल तिमीहरू चाहिँ विदेश जाऊ भनेर। हिजोको सरकारले
1: घर घर पनि पुगेको छैन पासपोर्ट, पासपोर्टै बनाउन नसकेर गणेश नेपालीले आत्मदाह गर्नु पर्यो
0: नि। उहाँहरूको शब्द मैले सापट्टि लिएर यहाँ व्यक्त गरेको भने हिजोको दिनमा सरकारले सरकारका जे जे असफलताहरू थिए, जे जे कमी कमजोरीहरू थिए, निश्चित रूपले तपाईँको चाहिँ दलीय व्यवस्थामा सरकारका कमी कमजोरीहरूको हामीले आलोचना गर्नै पर्छ त्यसलाई सच्याउनको लागि। तर उहाँहरूले त कमी कमजोरीको विरोध सच्याउनको लागि होइन, नकारात्मकताको व्यापार गरेर शक्ति आर्जन गर्नका लागि गर्नुभएको हो। अहिले त्यही कुरा तपाईँको चाहिँ उहाँहरूलाई ब्याकफायर भइरहेछ। हिजो उहाँहरूले जे जे कुराको आलोचना गर्नुभयो त्यही आलोचना अहिले उहाँलाई ब्याकफायरको रूपमा तपाईँको चाहिँ उहाँमाथि तपाईँको चाहिँ प्रहार भइराखेको छ। त्यसैले गर्दाखेरि अहिलेको सरकारले जनतामा आशा जगाएर होइन, पहिलाका सरकारका विरूद्ध घेरा पैदा गराएर यहाँसम्म आएको हो।
1: भनेपछि अब देशभरको अहिलेको समग्र स्थिति हेर्ने हो भने उकुस मुकुसको स्थितिमा छ, होइन? सरकारलाई सुझाव के दिन चाहनुहुन्छ?
0: सरकार त अब जुन अहिले बनेको सरकार छ, यो सरकारको कुनै न राजनीतिक कार्यक्रम छ, न सिद्धान्त छ, न उद्देश्य छ, होइन? अब यिनीहरू एक प्रकारले भन्ने हो भने राजनीतिक रूपले टाक परे तिवारी नत्र गोतामै छन्। अहिले उहाँले यति ठुलो तपाईँको चाहिँ महाधिवेशन गर्नुभयो चितवनमा, हामी सबैलाई के लागेको थियो भने उहाँहरूले एउटा निश्चित तपाईँको चाहिँ बाटो, एउटा निश्चित सिद्धान्त, एउटा निश्चित तपाईँको चाहिँ लय पक्रिनुहुन्छ भन्ने लागेको थियो। उहाँहरूले गणतन्त्रको पक्षमा दस्तावेज भरि लेख्नुभयो, तर उहाँहरूले अगाडि जुन सारेका कुराहरू छन्, समावेशिताका कुरा, समाजवादका कुरा, गणतन्त्रका कुरा, त्यो आएर एउटै शब्दमा टुङ्गिदिनु भयो। हेर्नुहोस् उहाँहरूले के भन्नुभयो भने हामी कुनै सिद्धान्त र बाजसँग जोडिएर बस्न चाहन्नौ भनिदिनुभयो। अर्थात् न उहाँहरू गणतन्त्रवादी हो, होइन, न राजतन्त्रवादी हो। राजतन्त्रको पल्टा भारी भयो भने उहाँहरू राजतन्त्रवादी हो, अहिले गणतन्त्रको पल्टा भारी छ उहाँहरू गणतन्त्रवादी हो। त्यसैले गर्दा राजनीतिमा उहाँहरूको यति ठुलो महाधिवेशन भएर पनि देशको राजनीतिक मामिलाको सवालमा उहाँहरूले कहिले कुनै सही नीति चाहिँ अपनाउन सक्नु भएन। अहिले पनि अवसरवादी नीति अपनाउनु भयो, उहाँहरू कुनै बादसँग जोडिन चाहनु भएन, कुनै बादसँग जोडिन चाहनु भएन, तर मुखले उहाँहरूले तपाईँको चाहिँ ओठे कुराहरू गणतन्त्रको तपाईँको चाहिँ पक्षमा बोलिराख्नु भएको छ। तर अर्को कुरा पनि फेरि मेन प्रकारले सूक्ष्म प्रकारले के आइराखेको छ भन्नुहुन्छ भने गणतन्त्रका कुराहरू गरे पनि उहाँले लिएका सम्पूर्ण राजनीतिक लाइन बाटो विश्लेषण वा उहाँहरूको जुन सम्बन्ध छ त्यो राजावादीहरूसँग देखिराखेका छ। हेर्नुहोस् उहाँहरू गणतन्त्रको विरुद्धमा रहेका शक्तिहरूसँग वा राजावादीहरूसँग उहाँहरूको लाइन मिलिराखेको छ, र भोलि राजावादीहरूको पक्षमा अलिकति जन्मसृजना भयो भने मलाई के लाग्छ भने यो शक्ति गणतन्त्रको ओठी तपाईँको चाहिँ भक्ति छोडेर राजाको तपाईँको चाहिँ लाइनमा चाहिँ जान्छन्। त्यसैले गर्दा राजनीति

0: पनि यिनीहरू अहिले पनि कुनै प्रश्न एउटा तपाईँले विचारधाराका साथ अगाडि आएका छैनन्। एक हिजोको दिनमा जुन नकारात्मकताको व्यापार गरेर उनीहरू यहाँसम्म आइपुगे, अब त्यो नकारात्मकताको व्यापारले त चल्दैन, अब त उहाँले डेलिभरी दिनुपर्ने हुन्छ। त्यो डेलिभरी दिँदाखेरि, विकास दिँदाखेरि, सुशासन दिँदाखेरि तपाईँले समाजलाई बन्द गरेर होइन, समाजको ढोकामा चुकुल लगाएर होइन, तपाईँले खुला समाजको समाजलाई दिमागमा राखेर, खुला समाजलाई केन्द्रमा राखेर, खुला समाज र विकास तथा सुशासनलाई आपसमा जोड्नुपर्ने हुन्छ। विकास र सुशासन अधिनायकवादी व्यवस्थामा पनि हुन्छ होइन, फासिस्ट व्यवस्थामा पनि हुन्छ, तर फासिस्ट र अधिनायकवादी व्यवस्थामा विकास र सुशासन भए पनि त्यहाँको समाज लोकतन्त्रसँग जोडिएको हुन्न कि। नेपाली जनता लोकतान्त्रिक तपाईँको चाहिँ समाजको एउटा अभ्यासबाट लामो समय करिब करिब 3 दशक 4 दशकदेखि आइराखेका छन्। अब यो लोकतान्त्रिक समाजलाई तपाईँले सदाचार सम्बन्धी नीति बनाएर वा अन्य तपाईँको चाहिँ प्रहरी प्रशासनलाई कडाई गराएर यदि बन्दतिर लिएर जानुभयो भने यसले राम्रो गर्दैन। जस्तै अहिलेकै कुरा भन्नुहोस्, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुराहरू, कर्मचारी संगठनमाथि प्रतिबन्ध लगाउने कुराहरू, पत्रकारहरूलाई दिँदै आएको तपाईँको चाहिँ वेलफेयर, तपाईँको चाहिँ विज्ञापन बन्द गर्ने सवालमा, वा पत्रकारहरू के काम गर्दाखेरि पत्रकार हुन्छन्, के काम गर्दाखेरि पत्रकार हुँदैनन् भनेर उनीहरूले गर्ने जुन डिफाइन छ, जस्तै युट्युबको क्षेत्रमा उहाँहरूले पत्रकार मान्नुहुन्न, वा पत्रकारको सवालमा अहिले उहाँहरूले ल्याएको जुन सदाचार सम्बन्धी नीति छ, यो सबैले समाजलाई कता लिएर गइराखेको छ भने बन्द समाजतिर लिएर गइराखेको छ कि, निरुङ्गुस्तातर्फ लिएर गइराखेको छ। ठिक त्यसै गरेर अहिले हेर्ने भने विद्यार्थी र आम जनतालाई सैनिकीकरण गर्ने भनेर कानूनै ल्याएका छन्। राष्ट्रिय स्वयंसेवक राष्ट्रिय सेवा दल भन्ने तपाईँको चाहिँ कानून लिएर आएका छन्। अब यो सबै उनीहरूले ल्याउने तपाईँको चाहिँ भ्रष्टाचारका विरुद्धको कानून, सुशासनका सम्बन्धका तपाईँको चाहिँ कानूनहरू, वा राष्ट्रिय स्वयं राष्ट्रिय सेवा दल सम्बन्धी कानूनहरू, वा प्रहरी प्रशासनलाई गरिराखेको कडाई, यो सबैले के राखेको छ भने उनीहरूलाई अधिनायकवादको बाटोतिर लगिराखेको छ। अधिनायकवाद देशमा लागेर विकास र सुशासन हुन्न है। विकास र सुशासनका लागि त समाज त खुला हुनु पर्यो नि, समाज त लोकतान्त्रिक हुनु पर्यो, विकास र सुशासनलाई लोकतन्त्रसँग जोड्न पर्यो।
1: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद मनोज भट्टजी, नमस्कार।
0: हुन्छ, धन्यवाद।
1: मन्द राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, आधुनिक श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7178।
5: रेडियो दिदी बहिनी 95.2 MHz।

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: हजुर विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो गुस्ट रोगको सफल उपचार सेवा
3: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनी चिलाउने योनीको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाटे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठुलो हुने स्तनको गाँठा गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड निमोनिया टीबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृक्क परीक्षण
3: 24 घण्टा आकस्मिक सेवा
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
1: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 0674202727 0674202727
3: मोबाइल नम्बर 98572597 98573597
1: 98511918918
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
1: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: के तपाईँलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
1: हाम्रा सेवाहरू:
0: होल बॉडी चेकअप,
1: थायराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, HbA1c जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठ्यघरको क्यान्सरको परीक्षण,
1: रगत प्रिय एवं दिशा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674220272, 0674220272, मोबाइल नम्बर 98511918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना: SEE 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अङ्क प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई CTBTबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सिटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू: ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी, हालसालै SEE उत्तीर्ण गर्नेहरूको हकमा SEE प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 0684200001, 24003, 98571917, 98576567, 98451920736।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: म्युजिक बैंकको प्रस्तुतिमा आधुनिक गायक इन्द्र पाखे मगरको गीत संग्रह बियोको चोटबाट तिमीले नै घृणा गरेको सफलता पछि आफ्नै शब्द संगीत र स्वरमा सजिएको गीत एल्बम नाकाबाट देशभक्ति गीत नेपाली हो नेपाली हो एरेन्जर कृष्ण पुन र रेकर्डिस्ट महेश पुन
1: सल्लाह र सुझावका लागि आधुनिक गायक इन्द्र पाखे मगर मोबाइल 9848 91

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।

0: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01 42 88 88 98 0 12 35 88 88।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि पानी पर्ने, पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। बाढ़ी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 जनाको उद्धार। घण्टौं जाम हुने नवलप्रासी दाउन्नेको शास्ति हट्यो, सहज बन्न थाल्यो नारायणघाट बुटवलको यात्रा। सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश। प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा क्षति हुने उल्लेख। युद्ध विराम समाप्त भए पनि इरानले चाहेमा वार्ता निरन्तर रहने ट्रम्पको प्रतिक्रिया। आफूहरू तयार नै रहेको भनाई। र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न फ्रान्ससँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज पनि थोरै ठाउँमा ठूलो वर्षा अनि पहाड़ र तराईका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर मनसूनी वायुको प्रभाव छ। आज दिउँसो देशका सबै जसो प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाड़ी र तराई भागका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गैराती पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो। अरू ठाउँको तुलनामा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको हो। ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा गैराती कीर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। कीर्तिपुर नगरपालिका 10 सुन्दरीघाट राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। सेन्टरमा रहेका 154 जना मध्ये 60 जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको 30 र नेपाल प्रहरीको 30 जनाको संयुक्त टोलीले 54 जनालाई उद्धार गरी टीओको स्मृति भवनमा अनि 6 जनालाई होस्टलमा पुर्याएका छन्। अरू 94 जनाले सेन्टर छाडेर जान नमानी त्यही बसेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले विषयगत क्षेत्र सक्रिय भई खाना, पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापनको काम भइरहेको छ। विस्थापितको सरसामान पानीले डुबाएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। सामान्य पानी पर्दा पनि गाड़ी चिप्लिएर घण्टौं जाम हुने नवलप्रासीको दाउन्ने क्षेत्र अहिले सहज बनेको छ। नारायणघाट बुटवल सड़क विस्तार निर्माण अन्तिम चरणमा पुगेसँगै यो बर्खामा आवागमन सहज हुन थालेको हो। यसअघि दाउन्ने खण्डमा यात्रु घण्टौं सड़कमै बस्नुपर्ने अवस्था हुन्थ्यो। अहिले विगतमा जस्तो यात्रुले ठूलो शास्ति भोगिरहनु परेको छैन। नवलप्रासी बर्दघाट सुस्तापूर्वकको विनय त्रिवेणी गाउँपालिका 2 अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साल साउनदेखि 82 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको थियो। दाउन्ने क्षेत्रमा सहज रूपमा गाड़ी चल्न थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रु तथा चालकले पनि राहत महसुस गरेका विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो। विगत भन्दा यस वर्ष दाउन्ने क्षेत्रमा गाड़ीको व्यवस्थापन सहज भएको जिल्ला प्रहरीकारले नवलप्रासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक युवराज खण्डकाले बताउनु भएको छ। पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्ड मध्ये पर्ने नारायणघाट बुटवल सड़क एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको हो। नारायणघाट बुटवल सड़क योजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालो पत्र र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सड़कको कालो पत्र तथा कंक्रीट ढलान सम्पन्न भइसकेको छ भने सड़क सुरक्षा र अन्य सहायक संरचना निर्माणको काम अन्तिम

0: चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले पूर्व न्यायाधीश नेपाली सेना लगायतको सम्पत्ति छानबिन आयोगको काम कार्यवाही तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरूद्ध दिएको रिटमा सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले हिजो यस्तो आदेश गरेको हो। सर्वोच्चले संविधान र प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आयोगका काम कार्यवाही यथास्थितिमा राख्न भनेको हो। संविधानले महाभियोग प्रस्ताव पारित भई पदमुक्त भएको संवैधानिक निकाय वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदबाट पदमुक्त भएका न्यायाधीश र सैनिक ऐन बमोजिम कार्यवाही भएका व्यक्तिलाई मात्र अख्तियारले छानबिन गर्न पाउने व्यवस्था गरेको छ। तर सरकारले वैशाख 2 गते गठन गरेको सम्पत्ति छानबिन आयोगले उनीहरूको समेत सम्पत्ति विवरण हेरेर छानबिन गर्ने भनेपछि सर्वोच्चमा रिट परेको थियो। यो रिटलाई अग्राधिकार दिएर 15 दिनपछि पेशीमा चढ़ाउन पनि सर्वोच्चले आदेश दिएको छ। त्यस्तै यो रिटमा कानूनी व्याख्याको प्रश्न भएको भन्दै पूर्ण इजलासमा पठाएको छ। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। सरकारले 62-63 सालपछि गएको 33 उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न भनी आयोग गठन गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका 3 जना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना निकालेर संवैधानिक परिषदबाट सिफारिश गरिएकाहरू नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरिएका मोरङका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका काठमाण्डुका डाक्टर राजीव सुब्बा र ओखलडुंगाका गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख हुनुपर्नेछ। उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ। समितिका अनुसार सिंहदरबार स्थित संसदीय सुनवाई समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालय मार्फत दस्तुरबिनी पठाउन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा गएको असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले कार्की, सुब्बा र वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। काठमाडौँ महानगरपालिकाले मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ। अस्ति राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर जलेका 25 वर्षीय नेपालीको उपचारको क्रममा हिजो बिहान वीर अस्पतालमा ज्यान गएको हो। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले निकालेको विज्ञप्तिमा नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै सरकार गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख छ। वीर अस्पतालमा ज्यान गुमाएका नेपालीको शवलाई गैराती शिक्षण अस्पताल महाराजगंज लगिएको छ। परिवार आफन्तबीच सहमति नभएकोले सब परिवारले बुझेका छैनन्।

0: इरान बीचको युद्ध विराम समाप्त भइसकेको घोषणा गर्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले चाहेमा वार्ता निरन्तर रहने प्रतिक्रिया दिनुभएको छ। इरानले संवाद जारी राख्न चाहेमा वार्ताले निरन्तरता पाउने ट्रम्पले बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। पछिल्लो युद्ध विराम समाप्त भएको घोषणासँगै अमेरिका र इरान बीच फेरि तनाव बढ़दो छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ, इस्लामिक रिपब्लिक अफ इरानले कुराकानी जारी राख्न अनुरोध गरेको छ र यसका लागि हामी सहमत छौं। दुवै देशबीच भएको अन्तरिम युद्ध विराम सम्झौतामा शान्ति कायम राख्नुपर्ने र इरानले हर्मुज जलमार्गबाट आवत जावत गर्ने जहाजमाथि हमला रोक्नुपर्ने उल्लेख थियो, तर पछिल्ला केही दिनमा इरानले यो समुद्री मार्गबाट आवत जावत गर्ने जहाजमाथि फेरि आक्रमण थालेको अमेरिकाको आरोप छ। योसँगै ट्रम्पले सम्झौताको उल्लंघन गरिएको र युद्ध विराम समाप्त भएको घोषणा गर्नुभएको हो। अब खेल खबर। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जीतमा फोबियन रुइज र मिकेल मोरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर खेलको 41 मिनटमा बेल्जियमका चार्ल्स डेकेटलेयरले गोल गरेपछि पहिलो हाफ 1-1 बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मोरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याए। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 22 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनल खेलमा भोलि बिहान पाउने 7 बजे साबिकको विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि पानी पर्ने, पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना, बाढ़ी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 जनाको उद्धार, घण्टौं जाम हुने नवलपरासी दाउन्नेको शास्ति हट्यो, सहज बन्न थाल्यो नारायणघाट बुटवलको यात्रा, सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश, प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा क्षति हुने उल्लेख, युद्ध विराम समाप्त भए पनि इरानले चाहेमा वार्ता निरन्तर रहने ट्रम्पको प्रतिक्रिया, आफूहरू तयार नै रहेको भनाई, र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न फ्रान्ससँग खेल्ने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। यूएईका विभिन्न कलेजमा अवैध रूपमा पठाएर त्यहाँबाट फ्रान्स र अस्ट्रेलिया समेत पठाउने भन्दै ठगी गर्ने काठमाण्डुका चारवटा कन्सल्टेन्सीका 9 पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा दिल्ली बजारको एडुपोर्ट प्राली कन्सल्टेन्सी, काठमाण्डुको कडेश्वरका रूपक कोइराला, कास्कीको पोखरा हेम्जाका राजेश भण्डारी, बारासिमराका सन्तोष खतिवडा छन्। त्यस्तै काठमाण्डुको पोतली सड़कमा को वेस्ट फोर्ड एजुकेशन प्राली कन्सल्टेन्सीका संचालक चिन्टू श्रेष्ठ, बानेश्वरको प्रोप एभिएसन प्राली कन्सल्टेन्सीका संचालकहरू ललितपुरको सुरेन्द्र महर्जन, सर्लाई लालबन्दी नवलपुरका दिवस पोखरेल, सिराहाको लहानछका मनित आचार्य र धनकुटा पाखरीवासका शेखर पाण्डे पक्राउ परेका छन्। त्यस्तै कालीमाटीमा रहेको एक्सपायर ग्लोबल प्राली कन्सल्टेन्सीका संचालक विशाल चापागाईलाई पनि पक्राउ परेको सीआईबीले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ। नगरपालिकाको कार्यालय कुटुन्जेमा मेयर वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्नुभएको हो। उहाँले नगरपालिका क्षेत्रमा बस्ने 5 मुनिका हरेक बाल बालिकाले 100% खोप पाएका बताउनुभयो। उहाँले घोषणालाई दिगोपना दिन थप कार्यक्रम ल्याउने बताउँदै नगरपालिकाले आफ्ना नागरिकलाई शिक्षा तथा स्वास्थ्य सहज र सुलभ पहुँचमा लगानी वृद्धि गरेको बताउनुभयो। सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले खोप अभियानले जन्मदेखि 23 महिनासम्मका बालबालिकालाई घर घरमै पुगेर खोजी गरेर खोप लगाउन सफल भएको बताउनु भएको छ। यसैबीच काभ्रेको मण्डन देवपुर नगरपालिका पूर्ण खोप विद्यालय सुनिश्चित नगरपालिका घोषणा भएको छ। आर्थिक वर्ष 82-83 विद्यालय भर्ना भएका 59 महिना मुनिका 659 बालबालिकाले नेपाल सरकारबाट उपलब्ध सबै खोप र मात्रा पूरा गरेको विद्यालय र वडा तहबाट सुनिश्चित गर्दै नगरपालिकालाई पूर्ण खोप विद्यालय सुनिश्चित घोषणा गरिएको हो। महादेव टारमा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले नगरपालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष टोक बहादुर वाइवालाई जिल्ला खोप समन्वय समितिको तर्फबाट प्रमाणपत्र प्रदान गर्नुभयो। पूर्ण खोप सुनिश्चित हुने 59 विद्यालयलाई नगरपालिका स्तरीय खोप समन्वय समितिको तर्फबाट नगर प्रमुख टोक बहादुर वाइवाले प्रमाणपत्र प्रदान गर्नुभयो। मण्डन देउपुर नगरपालिका पूर्ण खोप निर्देशिका बमोजिम पूर्ण खोप सुनिश्चित विद्यालय घोषणा गर्ने नेपालकै पहिलो पालिका समेत बन्न सफल भएको छ। नगरपालिका अन्तर्गत 43 सामुदायिक तथा 6 विद्यालय अध्ययनरत 59 महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम पाउनुपर्ने, सबै खोप प्राप्त गरेको प्रमाणित भएपछि सम्बन्धित विद्यालयलाई पूर्ण खोप सुनिश्चित विद्यालय घोषणा गरी त्यसैका आधारमा सम्पूर्ण मण्डन देवपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित विद्यालय भएको नगरपालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणी नेउपानेले जानकारी दिनुभयो। बिहान 9 राष्ट्रिय र चारभन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि पानी पर्ने, पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। बाढ़ी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 उद्धार। गणेशको परिवारलाई रोजगारी र सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने काठमाण्डु महानगरको घोषणा। सब वीर अस्पतालबाट त्रिवी शिक्षण अस्पताल लगियो। र विदेश पठाउने भन्दै ठगी गर्ने 4 कन्सल्टेन्सीका 9 पक्राउ। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081920 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी गर।

0: सही।
1: हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाई आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टिभी। Samsung Vision AI TVs na paunu hos. Sound bar matra ru 9999 ma. Ya 12 mahina sammako net TV packet sange nishulka World of Life subscription. Sathai 25% sammako discount ra 24 mahina sammako EMI.
2: Sathuru lagune chan.

0: बर्बादी भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
3: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट न URL चेक लन आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लन
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: बिमाको लाभ दि, आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जिउँ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
4: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्षता अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आँख खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टिबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
5: 24 घण्टा आकस्मिक सेवा।

0: बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
1: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 0674220227 0674220227
2: मोबाइल नम्बर 98576227 98576227
1: 98511918918
2: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
1: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95 थोप्लो

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

गाली तिम्रो नच्याउले गोली मार्यो ढिच्याउ ढिच्याउ बाटो बाटी छाती पोली पोली मार्यो ढिच्याउ ढिच्याउ जल्ने जल्ने जल हिम्मत सम्हा

0: इन्तजारै हिम्मत वाली
1: हजारौँ
0: हिम्मत सम्हाल्न लौ धनी धनी

0: मलाई लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ सानी, समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्, सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानु।

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल्सिनाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल्सिनाको सुमधुर आवाज अब बजारमा।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

कहाँ छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मास छ तेरो लागि त्यता तिरोको पुलिस म चाहिँ तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस वरिपरि नजरकोमा हेर्छ।

0: माया तिमलाई कति चाहिन्छ तिमी हिँड्ने पिक्चर दिन्छु तिमी हिँड्ने पिक्चर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुने छ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी रिसा दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर जानी जानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठल्किँदै जान्छ अब सोच्ने पो हो कि मन मिल्ला साथी मलाई रोज्ने पो हो कि

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकार नसचिए देशव्यापी आन्दोलन गर्ने कमन जेनजी नेपालको चेतावनी। कुपोषण न्यूनीकरणका लागि बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाको जोड।
0: कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तत्काललाई तुलाधरले सम्हालिन्। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज।
1: पहिरोले सालझण्डी ढोरपाटन सड़क अवरूद्ध यात्रु अलपत्र। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र। आयोजनाको 75% भौतिक प्रगति पूरा।
0: इरानलाई ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की। हजार क्षेप्यास्त्र तयारी अवस्थामा रहेको भनाई।
1: र अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालको विजय शुरूआत। कतार 105 रनको फराकिलो अन्तरले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नु। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900

0: होस् यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
1: समाचार अब विस्तारमा कमन जेन्जी नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाउँदै सरकारका गतिविधि नसच्याइए देशव्यापी सड़क आन्दोलन गर्ने चेतावनी दिएको छ। आज जारी प्रेस विज्ञप्तिमा संगठनले सरकारको 100 दिने कार्यकाल जनअपेक्षा अनुसार हुन नसकेको आरोप लगाएको हो। जनताको पक्षमा ठोस काम गर्न नसकेको, सुकुम्बासीमाथि डोजर प्रयोग, सार्वजनिक निकायका पदाधिकारीमाथि हस्तक्षेप र कर्मचारीलाई दवाब दिने काम भइरहेको दावी विज्ञप्तिमा गरिएको छ। संगठनले मुगुका युवा गणेश नेपालीको आत्मदाहप्रति दुःख व्यक्त गर्दै घटनाका दोषीमाथि कार्यवाही, मृतकलाई उचित सम्मान र परिवारको दीर्घकालीन संरक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। यस विषयमा गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई गैर जिम्मेवार पूर्ण भएको आरोप लगाइएको छ। संगठनले सरकारलाई तत्काल नागरिक मैत्री ढंगले काम गर्न आग्रह गर्दै माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
2: निर्वाचन आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई सो जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्यीय हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जवार कायम हुनुहुन्छ। यसैबीच संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरिएको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
1: पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सड़क अवरूद्ध भएको छ। बागलुङको बुर्तिबाङ ढोरपाटन सड़क खण्ड अन्तर्गत ढोरपाटन नगरपालिका 9 पल्ले घरमा आज बिहान सड़कमाथिदेखि झरेको पहिरोले सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन्। हिजो साँझ नै ढोरपाटन पुगेका पर्यटक फर्कन पाएका छैनन् भने विदामा घुम्न हिँडेका पर्यटक पल्ले घरमै अलपत्र परेका हुन्। मेसिन प्रयोग गरेर सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो।
2: पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति कार्यले गति लिएको छ। आयोजना अन्तर्गत सप्तरीको माहुली क्षेत्रमा हाल धमाधम कालोपत्री गर्ने कार्य भइरहेको छ। चिनिया निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यस सड़कको हालसम्मको कुल भौतिक प्रगति 72-75% पुगेको छ। विक्रमसम्म 2077 कार्तिक 13 गतेदेखि निर्माण शुरू गरिएको यस आयोजनाको काम लक्ष्य अनुसार सम्पन्न हुन नसकेपछि आगामी डिसेम्बर अन्तिमसम्मका लागि चौथो पटक म्याद थप गरिएको छ। सड़क विभाग आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यले तीव्रता दिएको छ। कुल 86.73 किलोमिटर लम्बाई रहेको यस सड़कलाई कञ्चनपुर कमला सड़क योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी 2 खण्डमा विभाजन गरेर निर्माण अघि बढ़ाइएको छ।
1: नेपालमा कुपोषण न्यूनीकरणका लागि बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। कुपोषण न्यूनीकरणका लागि बाल बालिकामा लगानी बढ़ाउन, पोषण मैत्री कानून निर्माण गर्न र बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउन आवश्यक रहेको सरकारवालाहरूले जोड़ दिएका हुन्। नेपालमा बाल पोषणको अवस्था, चुनौती र सरकारवालाको भूमिका विषयक राष्ट्रिय संवादमा कार्यक्रममा सहभागीहरूले पोषण मैत्री कानून

0: पर्याप्त बजेट र जनचेतना बिना कुपोषण अन्त्य सम्भव नरहेको बताएका हुन्।
1: निर्माण व्यवसाय समयमै नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेज गरिएको छ। आज पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेज भएको सूचना मार्फत जनाएको हो। निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082 राशिका लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेकाहरूको इजाजत पत्र ईएसआर 17 गते मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार स्वत खारिज भएको सूचना प्रकाशन गरेर जानकारी दिएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। दाङको घोराई उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार भएको छ। आज बिहान मोबिल खनाइएको छ। घोराई पाँचका वडा सदस्य लेखनाथ बुढाथोकी उत्तमले मोबिल छर्केर दुर्व्यवहार गर्नुभएको हो। पद्मोदय पब्लिक स्कूलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढाथोकीले बोहराको शरीरमा मोबिल खनाइदिएका हुन्। यसको भिडियो बुढाथोकी आफैले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। भिडियोमा मोटरसाइकलमा सवार बोहराले हेलमेट माथिबाटै मोबिल खनाएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय दाङले दुर्व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गर्न सकेको छैन।
3: कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ। स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिश अनिवार्य गरिएको हो। जिल्ला बाहिर स्याउ निर्यात गर्ने कृषक तथा व्यवसायीले नगरपालिकाको तोकेको मापदण्ड अनुसार सिफारिश लिएर मात्र स्याउ निकासी गर्न पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद काफ्लेले बताउनुभयो। निर्यात प्रक्रियालाई व्यवस्थित बनाउन नगरपालिकाले तीन चरणको प्रक्रिया तय गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार निवेदन दर्ता भएपछि नगरपालिकाका कृषि प्राविधिकले स्थलगत रूपमा स्याउको गुणस्तर परिमाण तथा रोग वा किराको अवस्थाबारे अनुगमन र निरीक्षण गर्नेछन्।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको बताउनु भएको छ। इरानलाई लक्षित गरी प्रहार गर्न 1000 क्षेपास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। उहाँले इरानमाथि क्षेपास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएको सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको हो। यदि इरानी सरकारले व्यक्त गरेका अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा हत्याको प्रयास गर्ने धम्कीलाई कार्यान्वयन गरे त्यसको लगत्तै हजारौं थप क्षेपास्त्रहरू गरिने उहाँले बताउनुभयो। यसैबीच इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेको आरोप लगाउनु भएको छ। अल जजिराका अनुसार इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालिबाफले पनि तेहरान अमेरिका सामु कहिले नझोक्ने बताउँदै यदि अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेमा आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहने बताउनु भएको छ।
3: अब खेल समाचार। एसएससी अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको क्वालालम्पुरको बायोमास क्रिकेट ओभलमा भएको पहिलो खेलमा नेपालले कतारलाई 105 रनले हराएको हो। नेपालले दिएको 131 रनको लक्ष्य पछ्याउने क्रममा कतार 12 ओभरमै अलआउट हुँदै 25 रनमै समेटियो। कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कतारलाई कम योगफलमै समेट्न नेपालका लागि रिया शर्मा र रचना चौधरीले समान तीन विकेट लिँदा मनिषा उपाध्यायले दुई विकेट हात पारेकी थिइन्। यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित विश्व ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालकी सावित्री धामीले सर्वाधिक 52 रनको अर्धशतकीय इनिङ खेलेकी थिइन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकार नसक्रिय देशव्यापी आन्दोलन गर्ने कमन जेएनजी नेपालको चेतावनी। कुपोषण न्यूनीकरणका लागि बहुक्षेत्रीय समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाको जोड़।
3: कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तत्काललाई तुलाधरले सम्हालिन्। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज।
4: पहिरोले सालझण्डी ढोरपाटन सड़क अवरूद्ध। यात्रु अलपत्र कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र। आयोजनाको 75% भौतिक प्रगति पूरा।
3: इरानलाई ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की। 1000 क्षेत्र तयारी अवस्थामा राखेको भनाई।
4: र अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालको विजय शुरूआत। कतार 105 रनको फराकिलो अन्तरले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
7: कमिंग अप नेक्स्ट,
8: नेपाल भाषाको कार्यक्रम नेवा दबु।
9: ज्याझो नेवा दबु वापतिमा शनिबार वा आइतबार जीवो नेपाल भाषा ज्याझो नेवा दबु नेवा दबु नेवा दबु श्रोताइया थाहा खबर ढुङ्गा न्यादी फै नेवा दबु रेडियो थाहा संसार 99.4 मेगाहर्ज जेजक।
10: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: the salmon back is bonus found.
1: It's a cup and a dish
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 मै डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: रेडियो संचार 99.4 मा अबको प्रस्तुति
3: नेपाल भाषाको कार्यक्रम नेवादोको।

हेलो जुजुल्पा जुजुल्पा जुजुल्पा थोइले ज्याजो नेवा दबु नेन्तल चुनाती मसित दुनगुला निसे हनुमान नप लस्कु सै बादन जी राजेन्द्र डंगोलिया थौना पासदु टेक्निकले एसिस्य निम्ति सुरेशी अले ज्याजो ख जिगो जी कलाकार जी यपिङ कलाकार सर सबनिगो थो ज्याजो दासा पाइमुकु वेकअप सँग हिन्दीको सृजना अथवा वेकअप सँग हिन्दीको संघर्ष अनुभव योगदान यता सम्मान दिसे थो ज्याजो बगेन वेचना जी मनौतयको जीवन हजुर जीवन अलि जन्मय खलाबले छुन छु अर्थदु महत्वदु उद्देश्य स्विग्न जन्म व्यर्थमको जी सक्षम थारुको कथा कर्म यञ्चनाको दु कर्म खेले अभ्यास संघर्ष यहाँ लक्ष्य अझ नथगुए कथा पोङ्के त कुता यञ्चनाको दु अथ भाग्यन साध्यसँग दु जीव ल्युने न्याने गुलिन दृश्य अदृश्य शक्ति त दु ओस पल्पिन्सन चित जीवको कर्म यता पोङ्के त हपदेव बिगो जन ज्यासँग दु चित गुल्न बालुको भिङ्गो मतितेमी सक्षु जे जिमा फिजिमा थे मतितेय थौना जीव जनाउ खाले जनातुने निवेश निवेशको मे थौना जनाएको दु दक्ष तपाईँ चिपन्त नस देय त हजुर नस देय त लुमङका चुयातोको नातक जी मर्जमा चुयातोको थो मे जो पखे स्वरबुद्ध अथे थना जो पखे ले बुद्ध जीवित जलमे थो बाजाउको छ आइत थो मे लसुस कथा

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
3: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा तपाईँ सुन्दै हुनुहुन्छ
2: नेपाल भाषाको कार्यक्रम नेवार द बुक।

अनुभवी निमी बाजमुजो तो दीपा दुंगा अग्नेश कला सुसेन सन जदो नेवा दबुने सन दिगु अले थन प्राप्ति कथं ग्वालिन सन दु ग्वालिन सन दिगु तो पास दु तं श्रेष्ठी अले जाजो छिकु छिकला कर्सन बनेको थ जाजो अले थ या जाजो सजे संगीतया तिथि सवान अपदम छुछु खन थन कना जदो भके वचन ख आजि जसो भए न्याउने संगीत आफूले चिसो सियो दुःख सुख नगएको माध्यममा कुनै फैगो प्रक्रिया अथवा मिन निर्मूल एकसित मन नगए त आनन्द दिएको निराश रूपिन्द लोचन कपिन तक्न थिदै फाइदा जिएको थजेको जाओको संगीत संगीत भूमिका तसँगै महत्वपूर्ण कथा छु न्यान्डो तथा संगीत छु ज्या चिन्याको उगेन थ्याताको जिफु अथवा तन ज्याजो तिमी समुन्द स्वापो बालकतिर जाओगो छ त खन जी कन्तेन इपा बिहा छौ बालक सम्बन्ध ख गुकी प्रेम मतिन नप विश्वास पल्छन यखुदै तर जब थयौ ख तनाउने ननाउने सम्बन्ध न सेनाबन्धका चाहिँ चिसा थुकेमा अलि स्याङ्गो सम्बन्ध हार्न गरिन समाधान या लभ यङ्की फैले थजेको निसन्दो अप्सन गर्न समस्या अन समाधान दिएछु नि थजेको सम्बन्ध चुन मिलेन इपा ब्याट न सफल या त सफल जुया न्याउन्त तन छुसु पार्न तन दु इपा ब्या अर्थात टेपो जीवन बाल्न कतै त तन विश्वास देमा मेगो दु सम्मान्य ख स्पष्ट खलाइगो थियो स्वत ख लुमङका न्याउन पर्दछ योको गुहालीजी सम्बन्ध बाल्न कतै त अथे थ पार्टनर या ख भावना बाल्न निनेगो स्पष्ट ख लागो छुन पारदर्शिता या खेन स्पष्ट जीगो थप पार्टनर या चिजी रङ्गो खेन च्युता क्यागो भावना त छुन मन नुगा या भावना या त कदर सम्मान यागो खेन खन सम्बन्ध क्वाटुक बालका त्यो फै थजुला सम्बन्ध स्वाप बालका त्यो छियामाले आछि भने त नुगले ज्याक मतिना दु छन् त भाव दुगु मे सव ले चिनामी दु त सुमन कपाली अले चुसक तीर्थमान म अर्जन आइत थमे

0: भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले आज सूचना जारी गर्दै विभिन्न सेन्टरमा बसिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन शुरू गरिएको जानकारी दिएको हो। बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा यो काम अगाडि बढ़ाइएको सूचनामा भनिएको छ। विवरणमा नाम समावेश भएका लाभग्राहीहरूलाई तोकिएको विधि अनुसार जग्गा उपलब्ध गराउने तथा अन्य कानूनी व्यवस्थापन गरिने समितिले जनाएको छ। यसका लागि आवश्यक परेमा सम्बन्धित व्यक्तिलाई सिधै सम्पर्क गरिने भन्दै समितिले सबैलाई समन्वयका लागि सम्पर्कमा रहन आग्रह गरेको छ।
1: अविरल वर्षाका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टरमा डुबानमा परेपछि त्यहाँ बस्दै आएका सुकुम्बासीलाई नजिकैको स्मृति भवनमा सारिएको छ। गैराति बाढ़ी पसेर सामान र अन्नपात भिजेपछि प्रभावित परिवार अहिले प्रहरीको सहयोगमा आफ्ना सामान व्यवस्थापन गरिरहेका छन्।
0: समावेश भएका लाभग्राहीहरूलाई तोकिएको विधि अनुसार जग्गा उपलब्ध गराउने तथा अन्य कानूनी व्यवस्थापन गरिने समितिले जनाएको छ। यसका लागि आवश्यक परेमा सम्बन्धित व्यक्तिलाई सिधै सम्पर्क गरिने

0: सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। डुबानमा परेका विस्थापितलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहेको भए पनि यसबारे निर्णय हुन बाँकी छ। यससँगै सरकारले राहत रकम दिएर होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरे पनि कोठा पाउन मुश्किल भएको भन्दै उनीहरू त्यहीँ बसेका थिए। अहिले होल्डिङ सेन्टरमा पानी र खानाको व्यवस्था कटौती गरिएको छ भने बाढ़ीका कारण बाल बालिका र वृद्धा बढ़ी मर्कामा छन्। विस्थापितहरूले सरकारले आफूहरूलाई बिचल्लीमा पारेको बताएका छन्।
1: राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्री सहित विभिन्न उच्च पदाधिकारीका व्यक्तिगत सुरक्षा अधिकारी अर्थात पीएसओहरू फेरिने भएका छन्। गृह मन्त्रालयले संघीय सरकारका मन्त्री बाहेक अरू पदाधिकारीको सुरक्षामा खटिएका पीएसओहरूलाई तत्काल फिर्ता बोलाएर नयाँ टोली पठाउन प्रहरी मुख्यालयलाई निर्देशन दिएको छ। व्यक्तिगत चिन्जान र सम्बन्धका आधारमा पदाधिकारी आफैले छानेर राखेकाले उनीहरूलाई जिम्मेवारीबाट फर्काउन लागि मन्त्रालयले जनाएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्की अहिले अमेरिका भ्रमणमा रहेकाले यो निर्देशन कार्यान्वयन हुन भने केही दिन लाग्ने देखिएको छ। प्रहरी प्रधान कार्यालयले पीएसओहरूलाई जनसुकै बेला फिर्ता हुन सक्ने गरी तयारी अवस्थामा रहन जानकारी गराएको छ। महानिरीक्षक कार्की स्वदेश फर्किएपछि यसको अन्तिम निर्णय हुने प्रहरीले जनाएको छ।
0: नेपाली कांग्रेसभित्र आन्तरिक विवाद बढ़दै गएका बेला नेता डाक्टर प्रकाश शर्मातले विराटनगर पुगेर डाक्टर शेखर कोइरालालाई भेट्नु भएको छ। इतरपक्षीले पार्टी सभापति गगन थापासँग मिल्ने सम्भावना कमजोर रहेको निष्कर्ष निकाल्दै नयाँ पार्टी गठनसम्मको गृह कार्य गरिरहेको अवस्थामा संस्थापन पक्षका नेता महत कोइराला निवास पुग्नु भएको हो। कंग्रेसको इतरपक्षीले आगामी 6 गते बीपी स्मृति दिवस छुट्टै मनाउने र साउनभित्रै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिसकेको छ। संस्थापन पक्षले सहमति नचाहेको निष्कर्ष निकाल्दै इतरपक्षीका नेताले बैठक गरिरहेका छन्।
1: सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पारित हुनेमा अनिश्चितता बढ़ेको छ। सरकारमै सहभागी दल नेकपा एमाले प्रदेश सभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएपछि बजेट अन्यलमा परेको हो। एमाले बजेट अस्वीकार गर्दै पुनर्लेखन हुनुपर्ने अडान राखेको छ। एमाले प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री कमल बहादुर शाहले एमालेलाई प्रस्ताव फिर्ता लिन वा सरकार छाड्न आग्रह गर्नुभएको छ। जवाफमा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले केन्द्रमा छलफल रहेकाले हतार नगर्न भन्नुभएको छ। बजेटमा व्यतिथि भएको भन्दै एमाले र कंग्रेसका सांसदहरू यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन्। यसअघि पनि सरकार फेरबदलका कारण सुदूरपश्चिममा बजेट समयमै पारित हुन नसक्दा बजेट शून्यताको अवस्थामा आएको थियो।
0: काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायका लागि आफन्त र समर्थकले आज वीर अस्पताल र माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कार्यवाहीको माग गर्दै प्रदर्शनमा उत्रेका नागरिक र प्रहरीबीच केही बेर धकाला धकेल भएको थियो। उनीहरू युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्याएको भन्दै सरकार विरूद्ध नाराबाजी गरिरहेका छन्। अहिले गणेशको शवलाई वीरबाट त्रिविशेषण अस्पतालको फेरेन्सिक विभागमा सारिएको छ। वीर अस्पतालमा शव सुरक्षित राख्ने फ्रिज नभएपछि प्रधानमन्त्रीका सचिवालय सदस्य र काठमाण्डुका प्रमुख जिल्ला अधिकारीको रोहबरमा शवलाई त्रिवी सारिएको हो। मृतकका परिवारले शिक्षा, स्वास्थ्य, भरण पोषण र क्षतिपूर्तिको माग राखिरहेका छन्।
1: बागमती प्रदेश सरकारले सवारी दुर्घटनाका घाइतेहरूको उपचारलाई सहज बनाउन सरकारी अस्पतालहरूमा ट्रमा सेवा विस्तार गर्ने भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको टोलीसँग आज भएको छलफलमा मुख्यमन्त्री इन्द्र बहादुर बानियाले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र घाइतेको उपचार सहज बनाउन सरकारले नीतिगत व्यवस्था गर्ने बताउनु भएको छ। उहाँले दुर्घटनाका घाइतेको शुरूआती उपचार सरकारी अस्पतालमै गर्ने गरी काम अघि बढ़ाइने स्पष्ट पार्नुभयो। भेटमा महासंघ अध्यक्ष सरोज सेटौलाले हालको बीमा व्यवस्था अनुसार घाइतेको उपचारका लागि 3 लाख रूपियाँ मात्र पाइने भएकाले महँगा निजी अस्पतालमा उपचार गराउँदा व्यवसाय र पीड़ित दुवै मर्कामा परेको तर्फ ध्यानाकर्षण गराउनुभयो।
0: नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले पर्सी असार 29 गते सोमबारदेखि यो नयाँ प्रणाली लागू गर्न लागेका हुन्। सहज र प्रभावकारी रूपमा राहदानी उपलब्ध गराउन लागि यो सेवाको शुरूआती दिनमा केही प्राविधिक समस्या आउन सक्ने भए पनि सेवालाई सजिलो बनाउन प्रयास भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। पछिल्लो व्यवस्था अनुसार छापिएका राहदानीहरू तुरन्तै सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता सकेको छ। यस्तै नागरिक जो जहाँ बसेको भए पनि

नजिकैको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीको आवेदन दिन सक्ने गरी नयाँ प्रक्रिया अघि बढ़ाइएको प्रवक्ता छेत्रीले बताउनु भएको छ।

0: दिलेल्या आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवर शिखर सहकारीका थप 96 जना साना बचतकर्ताको पैसा फिर्ता गरेको छ। योसँगै शिवर शिखर सहकारीका हालसम्म जम्मा 1213 जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाइसकेका छन्। समितिका अनुसार पहिलो चरणमा थोरै बचत भएका नागरिकहरूलाई प्राथमिकता दिएर रकम उपलब्ध गराइएको हो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले बाँकी बचतकर्ताहरूलाई पनि उनीहरूको रकमका आधारमा वर्गीकरण गरेर क्रमशः पैसा फिर्ता गरिँदै जाने जनाएको छ। सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट रकम जुट्ने क्रम जारी रहेकाले बचत फिर्ता गर्ने यो कार्य कानूनी व्यवस्था अनुसार निरन्तर चल्ने समितिले बताएको छ। लगातारको मनसुनी वर्षाका कारण काठमाण्डु उपत्यका र काभ्रेका नदी तथा खोलाहरूमा आकस्मिक बाढ़ीको उच्च जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेमा आज बाढ़ीको चेतावनी दिएपछि विपद व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज पनि देशका धेरै ठाउँमा वर्षा हुने र पहाड़ तथा तराईका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना छ।
3: दैलेखको कर्णाली नदीमा गाड़ी खसेर बेपत्ता भएका चालक तुलाराम सुवेदीको शव 9 दिनपछि फेला परेको छ। सुर्खेतबाट कालीकोट जाँदै गर्दा असार 18 गते दुर्घटनामा परेका पञ्चपुरी नगरपालिकाका चालक सुवेदीको शव असमको कर्णाली नदी किनारामा फेला परेको प्रहरीले जनाएको छ। यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। यसअघि कालीकोटका मेखे तिरुवाको शव फेला परिसकेको थियो। गाड़ीमा सवार अन्य यात्रुको अवस्था अझै अज्ञात छ।
2: पशुपतिमा साउने सोमबारको तयारी शुरू भएको छ। साउन महिना र सोमबार पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजन आउने भएकाले पशुपति क्षेत्र विकास कोषले आजदेखि सरसफाई अभियान शुरू गरेको हो। अभियानको पहिलो दिन आज मूल मन्दिर क्षेत्र भेटदेखि सूर्यघाटसम्म सफाई गरिएको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले बताउनु भएको छ। यो अभियानलाई भोलि दिउँसो पनि निरन्तरता दिने उहाँको भनाइ छ।
3: सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीटीसीमा व्यापक भ्रष्टाचार भएको संस्थानका पूर्व संचालक समिति अध्यक्ष डाक्टर वेदबहादुर छेत्रीले दावी गर्नुभएको छ। आज काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कुनै समय नाफामा रहेको संस्थान अहिले 1.5 अर्ब रूपियाँ भन्दा बढ़ी घाटामा जानुको मुख्य जिम्मेवार कृषि मन्त्रालय रहेको आरोप लगाउनुभयो। डाक्टर छेत्रीका अनुसार बालाजु दुग्ध वितरण आयोजनाको सुधारका लागि अर्थ मन्त्रालयबाट आएको 15 करोड़ रूपियाँ दुरूपयोग भएको प्रतिवेदन बुझाउँदा समेत मन्त्रालयले कुनै छानबिन गरेको छैन। संस्थानभित्रको स्थिति र अनियमितता सच्याउन खोज्दा उल्टै आफूलाई निलम्बन गरिएको उहाँको भनाइ छ।
2: नियमानुसार नवीकरण नगर्ने 44 वटा निर्माण कम्पनीको इजाजत पत्र स्वत खारेज भएको छ। पूर्वाधार विकास मन्त्रालयको निर्माण व्यवसाय प्रवर्धन शाखाले समयमै प्रक्रिया पूरा नगर्ने फर्म तथा कम्पनीहरूको अनुमति खारेज गरेको हो। निर्माण व्यवसाय ऐन 2055 को व्यवस्था अनुसार यी व्यवसायीहरूले आर्थिक वर्ष 2082-83 लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गरिसक्नुपर्ने थियो। तोकिएको अवधिभित्र नवीकरण नगरेका कारण मन्त्रालयको सचिव स्तरको निर्णय सूचना प्रकाशन गरी इजाजत पत्र खारेज भएको जानकारी गराइएको शाखाले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: the channel, back is bonus pound.
1: We set up 10 RDs,
0: भरपूर मनोरञ्जन सहित मात्र 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। मुलुकको विकास खर्च गर्ने क्षमता लगातार कमजोर भन्दा सरकारको बजेट कार्यान्वयन अवस्था चुनौतीपूर्ण देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 को असार 26 गतेसम्म पूँजीगत खर्च झन ओह्रालो लागेर केवल 44.51% खुम्चिएको छ। अघिल्ला दुई आर्थिक वर्षमा यस्तो खर्च 57-59% हुने गरेकामा यसपालि विकास खर्च थप घटेको हो। विकास खर्च कम भए पनि चालू र प्रशासनिक खर्च भने सधैँ 80% भन्दा बढ़ी हुने गरेको छ। यस्तै लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्दा र खर्च बढ़दा सरकार लगातार बजेट घाटामा छ। चालू आर्थिक वर्षको असार अन्त्यसम्म 3,46,24 करोड़ रूपियाँ बराबरको बजेट घाटा कायम भएको छ।
4: नवलपुरको गैंडाकोट स्थित भ्रिकुटी कागज कारखाना 1.5 दशकदेखि बन्द हुँदा खण्डहरमा परिणत भएको छ। स्वदेशमै कागज उत्पादन गरी आयात रोक्ने लक्ष्यका साथ स्थापना गरिएको यो उद्योगलाई बिउताउन अहिलेसम्म कुनै ठोस पहल हुन सकेको छैन। चीन सरकारको सहयोगमा 2039 सालमा स्थापना भएको यो कारखानाले नेपालको कुल कागज मागको करिब 35% आपूर्ति गर्ने गरेको थियो। तर 2048 सालमा निजीकरण गरिएपछि व्यवस्थापकीय कमजोरी र कच्चा पदार्थको अभावका कारण उद्योग कटमा पर्दै गयो र 2067 साल फागुनदेखि पूर्ण रूपमा बन्द भयो। लामो समयदेखि उद्योग ठप्प हुँदा यसका करोड़ौं मूल्यका मेसिनहरू खिया लागेर नष्ट हुँदै गएका छन् भने उद्योग परिसर झाडीले ढाकिएको छ।
3: अब विदेशका खबर। इरानमाथि प्रहार गर्न अमेरिकी सेनाले 1,000 क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै आफ्नो देशको सेना अन्तिम चरणमा पुगेको र आवश्यक परेमा थप हजारौं मिसाइलहरू प्रहार गरिने चेतावनी दिएका छन्। इरानले अमेरिकी राष्ट्रपतिमाथि हमला वा हत्याको प्रयास गरेमा अमेरिकाले इतिहासमै कहिल्यै नदेखिएको जवाफी कार्यवाही गर्ने ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
4: भेनेजुएलामा गएको विनाशकारी दोहोरो भूकम्पमा परिज्यान गुमाउनेहरूको संख्या 4,000 नाघेको छ। भूकम्प गएको 17 दिनसम्म पनि उद्धार कार्य जारी छ। त्यहाँको सरकारका अनुसार गत जून 24 आएको भूकम्पका कारण हालसम्म 4,118 जनाको मृत्यु पुष्टि भइसकेको छ भने 16,740 जना घाइते भएका छन्। तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरू ध्वस्त भएको यो विपत्तिमा अझै हजारौं मानिस बेपत्ता भएका छन्। उद्धारकर्ताहरूले अब भग्नावशेषमा कोही पनि जीवित भेटिने सम्भावना नरहेको बताएका छन्।
3: कंगोमा इबोला भाइरसको को फैलिँदा 648 जनाको मृत्यु भएको छ। कंगोका स्वास्थ्य अधिकारीका अनुसार हालसम्म त्यहाँ 1,830 जनामा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रहरू बढ़दै गएपछि सरकारले सोपो र हाटयुली प्रान्तलाई अति प्रभावित सूचीमा थपेको जानकारी दिएका छन्। विश्व स्वास्थ्य संगठनले भने कंगोमा इबोलाको वास्तविक अवस्था सरकारी तथ्याङ्क भन्दा 2-4 गुणा बढ़ी हुन सक्ने भन्दै सचेत गराएको छ।
4: अब खेल खबर। फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति नर्वे र इंल्याण्ड भिड्दैछन्। दुई टोलीबीचको खेल पाउने 3 बजे शुरू हुनेछ। ऐतिहासिक यात्रा गरिरहेको नर्वे फुटबल संघले सामाजिक सञ्जाल मार्फत आफ्ना खेलाड़ी यो खेलका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ। 5 पटकको विजेता ब्राजिललाई हराउँदै पहिलो पटक क्वार्टर फाइनल पुगेको नर्वेका लागि एर्लिङ हालाण्ड मुख्य खेलाड़ीका रूपमा मैदान उत्रिनेछन्। यता बलियो टोली इंल्याण्ड पनि उच्च मनोबलका साथ मैदान प्रवेश गर्दैछ। त्यसपछि बिहान पाउने 7 बजे अर्जेन्टिना र स्विजरल्याण्ड खेल्ने तालिका रहेको छ।
3: नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकलाई पदमुक्त गरेको छ। सन्तोषजनक नतिजा निकाल्न नसकेकाले प्रशिक्षक पाठकलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको क्यानले जनाएको छ। गएको पोष महिनामा मात्रै महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका पाठकलाई क्यानले 6 महिनामै पदमुक्त गरेको हो। उनको प्रशिक्षणमा नेपाली टोलीले आईसीसी T20 विश्वकप ग्लोबल छनौट एसियन गेम्स छनौट जस्ता ठूला प्रतियोगिता खेले पनि कुनैमा पनि सफलता पाउन सकेको थिएन। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
4: नदी किनारबाट विस्थापितको व्यवस्थापन प्रक्रिया अघि बढ़ेको सरकारको दावी, समन्वयका लागि आग्रह। किर्तिपुर होल्डिङ सेन्टरका बाढ़ी प्रभावित सुकुम्बासीलाई अर्को ठाउँमा सारियो। सहयोग गर्न पुगेका अभियन्ताहरू प्रहरीको नियन्त्रणमा।
3: राष्ट्रपति र मुख्यमन्त्री सहित विशिष्ट व्यक्तिका पीएसओ फेरिँदै नयाँ टोली पठाउन गृहको निर्देशन। सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ सत्तारूढ़ दलकै सांसदहरू यथास्थितिमा पारित नगर्ने अडानमा।
4: नयाँ प्रणालीबाट राहदानी बाँड्ने सरकारको तयारी अन्तिम चरणमा। जुनसुकै जिल्लाबाट पनि आवेदन दिन सकिने। कर्णाली नदीमा खसेको गाड़ीका चालकको शव 9 दिनपछि फेला। अन्य यात्रुको खोजी जारी।
3: इरानलाई ध्वस्त पार्ने ट्रम्पको धम्की। 1000 क्षेप्यास्त्र तयारी अवस्थामा रहेको दावी। भेनेजुएला भूकम्पमा मृतकको संख्या 4000 नाग्यो। कंगोमा इबोला भाइरस थप फैलिँदै।
4: र विश्वकपको क्वार्टर फाइनलमा आज राति नर्वे र इंग्ल्याण्ड भेट्दै अर्जेन्टिना र स्विजरल्याण्डको खेल भोलि बिहान। कमजोर नतिजापछि महिला क्रिकेट टोलीका प्रशिक्षक हर्षल पाठक पदमुक्त।
3: साथै नेपाली खबर अहिलेलाई यति नै। राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: क्षेत्रहरूमा अव्यवस्थित पार्किङ र ट्राफिक जाम बढ़ेको छ। यसअघि नगर प्रहरीले नियमित रूपमा सड़क किनारमा हुने जथाभावी पार्किङ नियन्त्रण गर्दै आएको थियो, तर घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढ़ाइरहेकाले नगर प्रहरीको फिल्ड उपस्थितिमा कम आएको बताइएको छ।
1: यसै गरी कमन जेन्सी नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाउँदै सरकारका गतिविधि नसच्याइए देशव्यापी सड़क आन्दोलन गर्ने चेतावनी दिएको छ। आज जारी प्रेस विज्ञप्तिमा संगठनले सरकारको सय दिने कार्यकाल जनअपेक्षा अनुसार हुन नसकेको आरोप लगाएको छ। जनताको पक्षमा ठोस काम गर्न नसकेको सुकुम्बासीमाथि डोजर प्रयोग, सार्वजनिक निकायका पदाधिकारीमाथि हस्तक्षेप र कर्मचारीलाई दबाव दिने काम भइरहेको दावी विज्ञप्तिमा गरिएको छ। संगठनले मुगुका युवा गणेश नेपालीको आत्मदाहप्रति दुःख व्यक्त गर्दै घटनाका दोषीमाथि कार्यवाही, मृतकलाई उचित सम्मान र परिवारको दीर्घकालीन संरक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। यस विषयमा गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई पनि गैर जिम्मेवारपूर्ण भएको आरोप लगाएको छ।
0: पछिल्ला तीन दिनमा भएका तीनवटा आत्मदाहका घटना र प्रयासले नेपाली समाजमा बढ़दो निराशा, मानसिक स्वास्थ्यको चुनौती र राज्यप्रतिको घट्दो विश्वासलाई फेरि एकपटक सतहमा ल्याएको छ। यी घटनापछि आत्महत्या रोकथाम र गम्भीर जलन उपचारको अवस्थामाथि चासो बढ़ेको छ। एक सामग्री सहकर्मी माधव तिमल सिंहबाट।
2: जलनबाट निको हुनुभएका नेपाली कंग्रेसका नेता चन्द्र भण्डारीले राज्यले जलन उपचारलाई प्राथमिकता नदिएको बताउनु भएको छ। घरमै खाना पकाउने ग्यास लीक भएर लागेको आगोबाट भण्डारीले आमा गुमाउनु भएको थियो। भारतमा तीन महिनाको उपचारपछि सामान्य अवस्थामा फर्काउनुभएका भण्डारीले स्वदेश आएदेखि जलन उपचारलाई प्राथमिकता दिनुपर्ने आवाज उठाउँदै आउनु भएको छ। त्यसपछि आफ्नै पार्टी सरकारमा जाँदा समेत भने अनुसारका काम नभएको उहाँको गुनासो छ। अहिले पनि भण्डारी राज्यले जलनमा परेकालाई उपचार गर्ने व्यवस्था गरे पनि अस्पताल बनाउन प्रयत्न नगरेको बताउनुहुन्छ।
3: तर नेपालमा न सरकारप्रति त्यस्तो इन्ट्रेस्ट देखिन्छ, न निजतापट्टि हुन्छ, न मान र प्रतिष्ठा सम्मानको कुरै कुरा देखिन्छ, त्यस्तो देखिँदैन। त्यसकारण यसलाई हामीले केही न केही गरी प्रयासहरूलाई परेका व्यक्तिहरू जलाउन परेकालाई औषधि गर्ने त व्यवस्था गर्यौं, तर हस्पिटल बनाउनका निम्ति ठूलो प्रयत्न भएको छैन।
2: पछिल्ला घटनालाई लिएर विपक्षी दलले संसदमा सरकारमा विरोध गर्ने मसला बनाएका छन्। आम नागरिकले पनि सामाजिक सञ्जाल मार्फत विरोध जनाइरहेका छन्। मृतकका आफन्त र केही अभियन्ताहरूले सड़क आन्दोलन गरिरहेका छन्। काठमाडौँ महानगरका तत्कालीन मेयर तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र हिजो सरकारमा नहुँदा अहिलेका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले यही प्रकृतिका घटनाबारे दिएका अभिव्यक्ति अहिले भाइरल बनाइएको छ। गृहमन्त्री सुदन गुरूङले संसदमा हिजो दिएको गैर जिम्मेवार अभिव्यक्तिको पनि आलोचना भइरहेको छ। राजनीतिक विश्लेषक डाक्टर विष्णु दाहाल भने आत्मदाहका घटनालाई केवल सरकारको असफलतासँग मात्रै जोडेर हेर्न नहुने बताउनुहुन्छ।
4: यसको जिम्मेवारी नैतिक जिम्मेवारी चाहिँ पोलिटिसियनको हुन्छ, सिस्टमको हुन्छ, होइन? तर यो अहिले समाज बिगार्न त राजनीतिमा त लाग्छ। छोरालाई विदेश पठाउन, यो देशमा सुविधा हुन आउँदै उसको स्वतन्त्रताको लागि घर पठाउन, घरभित्र राख्ने, अनि दुईजना परिवारलाई पाँच तला घर बनाउन, अनि एउटा घरमा तीनजना मान्छे सातवटा मोटरसाइकल किन्ने भन्छ, त कसको राज्यको भूमिका मात्र छ र छैन नि? समग्र कम्पोनेन्टहरूको एकीकृत रूप हो र यसलाई चाहिँ यो हामीले समाज करप्ट भएको परिणाम हो।
2: आत्मदाह अर्थात आत्महत्या गर्ने संख्या हरेक वर्ष जसो बढ़दो क्रममा रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष 7 लाख मानिसले आत्महत्या गर्छन्। तीमध्ये 77% आत्महत्या निम्न र मध्यम आय भएको देशमा हुन्छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2023-24 7,223 जनाले आत्महत्या गरेका थिए, अर्थात औसतमा दैनिक करिब 20 जनाले ज्यान गुमाएका थिए।
0: यसै सन्दर्भमा हामीले किर्तिपुरस्थित वन अस्पतालकी मेडिकल डाइरेक्टर डाक्टर निजिना ताम्रकारलाई नेपालमै गम्भीर जलन भएका बिरामीको उपचार सम्भव छ कि छैन भनेर सोधेका छौं।
5: वन भन्नु बित्तिकै नि 80% भनिन्छ कि वन चाहिँ कस्तो छ भने भएको दिन भन्नाले सेकेन्ड डे थर्ड डे पछि बल्ल समस्या हुने हो कि वनमा चाहिँ मेन चाहिँ होइन। अब समटाइम्स चाहिँ कस्तो हुन्छ भने अब इनहेलेसन छ तर वनको 20% मात्र भए पनि जटिलता आउँछ किमा चाहिँ इनहेलेसन इन्जुरी छ भने इलेक्ट्रिक बन छ भने त्यसमा अब 80%मा एकदमै सेफली एकदमै ठिक छ बन भन्ने नि चाहिँ सिरियसमै जान्छ कि बन केस भनेको चाहे त्यो 10-15 भनेपछि बिलो 20 एभ हुनु बित्तिकै नि उल्टा बढ्दै जान्छ कि अब त्यो बर्न हुनु बित्तिकै प्राथमिक उपचार कतिको भएको छ त्यसमा पनि डिपेन्ड हुन्छ होइन। त्यसले गर्दाखेरि जज गर्न सकियो कि।

0: प्राथमिकोपचार एकदमै फास्ट पाएको छ भने चाहिँ अब मोरलेस हाम्रो अब अहिले चाहिँ पेसेन्ट हेरेर उसको एज फ्याक्टर बनिएको हुन्छ, उसको एज सँगसँगै अरू कोमोर्बिडिटिजको कन्डिसन पनि हुन्छ होइन। अब अहिले 60 पनि भएकोहरू चाहिँ छ हाम्रोमा कीर्तिपुर अस्पतालमा चाहिँ।
1: धेरैजसो गम्भीर जलन भएका बिरामीहरूलाई थप उपचारका लागि भारत लैजानुपर्ने बाध्यता देखिन्छ होइन, नेपालमै उपचार सम्भव नहुनुमा
0: नेपालमै होइन होइन नेपाल उपचार सम्भव नभएको चाहिँ म हामीले चाहिँ भन्दिनँ होइन। हाम्रोमा चाहिँ सब हाम्रोमा चाहिँ अब आई थिङ्क यो होल नेपालमा प्लास्टिक सर्जनको मेन टिम भन्यो भने कि त्यो अस्पताल लाग्छ मलाई। अब हाम्रो टिमले चाहिँ प्लास्टिक सर्जनको टिमहरूले चाहिँ प्रपोज सब्द अब मेन चाहिँ कस्तो हुन्छ भने प्रब्लम चाहिँ स्किन ग्राफ्टको कुरा हुन्छ कि बर्नमा चाहिँ अरू मेडिकल अरू जस्तै अरू डिजिज र बर्नमा यही छ कि बर्नमा चाहिँ जस्तै ट्रिटमेन्ट मेन भनेकै त्यो एक्सन गरेर ग्राफ गरिहाल्नुपर्छ कि जति फास्ट स्किन ग्राफ्ट गर्यो पेसेन्टको चाहिँ उसको बाँच्ने पर्सेन्टेज बढ्दै जाने हो कि। जलनमा चाहिँ कति हामी कहाँ आउने चाहिँ प्रब्लम कति छ भने धेरै जलनमा आउँछ कि अब स्किन ग्राफ्टकोमा प्रब्लम आयो कि। अब स्किन ब्याङ्कमा पनि स्किन डोनेसनहरू कमी छ, स्टिल अब एवेरनेस त एकदमै गरिनै रहेको छ हाम्रो टिमले होइन, तर स्टिल स्किन डोनेसन चाहिँ कमी छ कि नेपालमा चाहिँ स्किनको प्रब्लम भयो कि। अब जस्तै इन्डियाबाट त्यो माग्नु भनेको एकदम एक्सपेन्सिभ कि, एकदम एक्सपेन्सिभ त्यो होइन प्रब्लम त्यो भयो कि। अब भनौँ न अब एभर 40 भन्नु बित्तिकै नै त्यो जुन जलन भएको व्यक्तिको छाला राख्ने अब लिन थाल्ने कमी हुँदै जान्छ कि। स्किन पाएको भयो स्किन एकदम एक्सपेन्स गयो स्किन ग्राफ गर्नु पायो भने चाहिँ व्यक्तिको जलनमा चाहिँ बाघ मामला चाहिँ बढी देख्ने भयो कि त्यसमा चाहिँ।
2: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सिकेपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको
6: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्था ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
7: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
8: काठमाडौँका सुकुम्बासीहरूलाई स्थानान्तरण गरी राखिएको किर्तिपुरको सुन्दरीघाट होल्डिङ सेन्टरमा मध्यरातमा बाढ़ी पसेपछि त्यहाँ आश्रित परिवारहरूको विचल्ली भएको छ। 15 दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने गरी सरकारी प्रतिबद्धता अनुसार 3 महिना बीति सरकारी प्रतिबद्धता अनुसार सारिएका परिवारहरू 3 महिना बितिसक्दा पनि अझै असुरक्षित स्थानमै रहेका छन्। सोही विषयमा कीर्तिपुर सेन्टरकी कमला तामाङले सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले सुकुम्बासी परिवारबारे सरकार पूर्ण रूपमा बेखबर रहेको गुनासो गर्दै उचित बसोबासका लागि सरकारसँग माग गर्नुभएको छ, माग सम्बोधन नभएसम्म बसिरहेको ठाउँ नछोड्ने बताउनुभयो।
5: हामी बोल्न जान लागेको छ, वातावरण नै छैन, सबै डुबेको छ, यति लेटो पानी छ, हामी चामल निकाल्दैछौ, त्यहाँकै मान्छे भातमा बिगर लगाएर चाहिँ मान्छेले आज त्यही ठाउँ खान लागेको छ, आज बाटो त भयो, समाधान भएर यो ठाउँ छोड्दैन हामीले। अब
8: त्यस्तै भक्तपुरको खरीपाटी सेन्टरका पवन गुरूङले पनि सरकारको व्यवस्थाबारे प्रश्न गर्नुभएको छ। उहाँले सरकारले संचार माध्यममा व्यवस्था भइरहेको छ भन्ने समाचार सुनिएको भन्दै अर्थात यथार्थ अर्कै भएको गुनासो गर्नुभयो।
9: सरकारको जो सबैले सुविधाकै हो त नि, व्यवस्था गरौँ भनेकै हो, हामी त्यही भन्ने हो, सबैले गर्ने कहाँ हो, त्यो अत्तोपत्तै छैन, अत्तोपत्तै छैन, व्यवस्था गर्ने पनि अत्तोपत्तै छैन। गाडीबाट आउँदैछ, गाडी छन् ट्रकको ट्रक आउँदैछ, कितिपुरबाट आउँदैछ भनौँ न, त्यो खाइसक्यो।
8: सुकुमवासी व्यवस्थापनको जिम्मा लिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाटले भने बाहिर आए जस्तो हल्ला सही नभएको दावी गर्नुभएको छ। उहाँले बाढ़ीका कारण असहज परिस्थिति उत्पन्न भएपछि 56 जनालाई खरीपाटी र बोडे स्थित सेन्टरमा सुरक्षित रूपमा सारेको, राहत रकम लिएका 35 र निवेदन नदिएका 27 जना गरी कोही आफन्त कहाँ र कोही सेन्टरमा व्यवस्थित गरी बसिरहेको बताउनुभयो। अध्यक्ष भाटले सरकारी टोली अहिले पनि ग्राउण्डमै खटिएर प्रभावितहरूको घाँस बासको थप बन्दोबस्त मिलाउन लागि परेको बताउनुभयो।
10: अनि 27 जना चाहिँ निवेदन नदिएको थियो, यहीँ बसिराख्नु भएको होइन, त्यो परिवारहरू मध्ये 56 जना हामीले खरीपाटी र बोडे गरेर दुईटा ठाउँमा चाहिँ रिलोकेट गर्यौं। सरकारले गरिरहेको, सरकारको सबै निकाय खटेर गरिरहे, ग्राउण्डमै छौँ हामी अहिलेसम्म पनि यही छौँ।
8: उहाँले पूर्जा वितरणको थप प्रक्रियाबारे भने भूमि व्यवस्था मन्त्रालयमा बुझ्नुपर्ने तर्क गर्नुभएको छ।
2: दुर्घटनापछि उपचार खर्च नपाएर छटपटिनुभएकी सुनसरीको इनरुवा नगरपालिकाकी 29 वर्षीय देविका खनाल 2.5 महिनादेखि माइतीगर मण्डलामा अनसनमा हुनुहुन्छ। खनाल डेढ वर्ष अघि 2081 फागुन 22 गते कामबाट घर फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएको थियो। इनरुवा नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष सुमन थापा र नगरपालिकाका प्रमुख सवार गाड़ीको ठक्करबाट खनाल घाइते हुनुभएको हो। दुर्घटनापछि वडा अध्यक्ष सहितका यात्रु फरार हुँदा अचेत अवस्थामा रहनुभएकी खनाललाई स्थानीयले अस्पताल पुर्याएका थिए। उपचाररत पीड़ितलाई भेट्न वडा अध्यक्ष थापा 500 दिनमा अस्पताल पुगेका थिए, तर उपचारको शुरूआती चरणदेखि नै वडा अध्यक्षले अस्पतालको खर्च दिन आनाकानी गरेको पीड़ित महिलाको आरोप छ। दुर्घटनापछि उपचारमा लापरवाही र शास्ति भोग्नु परेको उहाँले सुनाउनुभयो।
11: 11 दिनमा मलाई जबरजस्ती डिस्चार्ज गर्ने कुरा गर्नुभयो। मैले भने अलिकति मलाई सहज होस्, मेरो घरमा गएर पनि केयर गर्ने मान्छे कोही छैन, मेरो यो धेरै गाह्रो छ, आइसुमा बस्ने अवस्था छ, त्यही पनि मलाई आइसुमा राख्नु भएको छैन। त्यो अवस्था हुँदा पनि तर मलाई जिन्दो लास बनाएर छोडेर उपचारमा पनि 11 दिनमै जबरजस्ती डिस्चार्ज गर्ने खोज्नेपछि त्यो त अन्याय नै भयो नि त। त्यहाँबाट म हस्पिटलबाट 11 दिनमा म डिस्चार्ज भएन, नभइसकेपछि डक्टरसँग मिलोमतो गरेर 3 दिन दबाई रोका गरिदिनु भयो। 3 दिन दबाई रोका भइसकेपछि मलाई धेरै गाह्रो भयो। बाहिरको फार्मेसीबाट दबाई ल्याइराखेको थियो, उहाँले फेरि अर्को फार्मेसीबाट दबाई युज गर्न थालिदिनु भयो। त्यो 4 दिनको 3 दिन दबाई रोका भएर 4 दिनको दिन दबाई युज गर्दाखेरि मलाई अल्टर दबाई युज भयो। 21 दिन बसे, 22 दिनको दिन डिस्चार्ज हुने भयो। अब नानीको एक्जाम आएको थियो त्यति बेला, 21 दिन बसे, 22 दिनको दिन डिस्चार्जको कुरा हुने आयो। डिस्चार्जको कुरा आउँदाखेरि उहाँले पैसा तिर्न मान्नु भएन हस्पिटल।
2: प्रहरी प्रशासनले शुरूमा राजनीतिक दबावका कारण जाहेरी लिन समेत अस्वीकार गरेको उहाँको आरोप छ। प्रहरीले उजुरी दर्ता नगरेपछि पीड़ित पक्ष उच्च अदालत पुगेका थिए। उच्च अदालतको आदेशपछि मात्र प्रहरीले जाहेरी दर्ता गर्दै आरोपी विरूद्ध पक्राउ पर्ची जारी गरेको थियो। अदालतको आदेशपछि आरोपी पक्राउ परे पनि राजनीतिक पहुँचका कारण उनलाई हिरासतमा समेत सहुलियत दिएको पीड़ित खनालले बताउनुभयो।
11: उच्च अदालतमा गएर मुद्दा हालिसकेपछि 20 गते 82 साल 20 गते पक्राउ बुझी आएको, पक्राउनु भएन, एकैचोटि 26 गते पक्राउनु भयो। त्यसो गर्न पाउँछ, एउटा पीड़ित माथि अन्याय गर्न पाउँछ। त्यहाँबाट पक्राएर 11 दिन बस्नु भयो होइन, 11 दिन बस्दा पनि दिउँसो पुलिस प्रशासनमा बस्ने, हिरासतमा बसेको बनाएर तर बेलुका घर जाने, किन त उहाँसँग एउटा कांग्रेस पार्टीको हुनुहुन्थ्यो। म पार्टीको सरकार भएन तर एउटा कांग्रेस पार्टीको व्यक्ति त भयो नि त अपराधी।
2: उक्त दुर्घटनाका कारण पीड़ित खनालको दाहिनेपट्टिको कम्मर मुनिको भाग नचल्ने भएको छ। हालसम्म उहाँको 5 पटक शल्यक्रिया भइसकेको छ। दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउने पीड़ित देविकामाथि अहिले उपचार खर्च बेहोर्नका लागि विभिन्न ठाउँबाट चर्को ब्याजमा ऋण लिनु परेको कारण गम्भीर आर्थिक समस्या संकटमा आइपरेको छ। दुर्घटनाका कारण अपाङ्गता भएको उल्लेख गर्दै उहाँले उपचार खर्च क्षतिपूर्ति र दोषीमाथि कानूनी कार्यवाहीको माग गर्नुभएको छ। स्थानीय तहदेखि विभिन्न निकायमा न्यायको खोजी गर्दा सुनवाई नभएपछि संघीय सरकारको ढोका घसघच्याउन माइतीघर आउन बाध्य भएको उहाँले सुनाउनुभयो।
12: स्थानीय निकायसम्म ढोका ढकढकाउँदा पनि मलाई दबाउन खोज्छ भने ठिक त्यति बेला नयाँ सरकारहरू आउनुभयो नि त बहुमतले जितेर। अब चाहिँ मलाई पक्कै हिजो त पुरानो सरकार थियो, पैसामा बिको, पैसामा दुनियाँ भ्रष्टाचार गरेर कमाएको पैसामा सबैलाई किनो, तर अहिलेको सरकारले त न्याय दिनुहुन्छ भनेर म सड़कसम्म आइपुगेँ।
8: संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान गरिएको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वागले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले उहाँहरूलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।
2: यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई सो जिम्मेवारी सरेको हो। आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। 5 सदस्यीय हुने आयोगका हाल आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जवारा कायम हुनुहुन्छ।
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय सदस्यको नामावली पुनः संशोधन गर्दै पूजा बास्तोलालाई हटाएको छ। रासपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले गण्डकी प्रदेशको केन्द्रीय सदस्य बास्तोलाको स्थानमा सोम शर्मालाई केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको हो। यसअघि चितवनमा सम्पन्न रासपाको महाधिवेशनपछि प्रकाशित मत परिणाम सच्याउँदै निर्वाचन आयोगले सोम शर्मालाई हटाएर पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा समावेश गरेको थियो। तर पछिल्लो संशोधनमा फेरि निर्णय परिवर्तन गर्दै बास्तोलालाई हटाएको र सोम शर्मालाई नै केन्द्रीय सदस्यका रूपमा कायम गरिएको हो।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: The most popular channel that is bonus found.
1: It's a top
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। दैलेखमा गाड़ी दुर्घटनामा परि बेपत्ता सहचालकको शव 9 दिनपछि आज फेला परेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका गाड़ीका सहचालक अन्दाजी 31 वर्षीय रामप्रसाद सुवेदीको शव असामको तुर्माखात गाउँपालिका 2 जमगडा स्थित कर्णाली नदीमा फेला परेको हो। दैलेखका प्रहरी प्रमुख डीएसपी श्रवण कुमार विश्वकर्माका अनुसार आज बिहान 7 बजेतिर नदी किनारमा फेला परेको शवको शनाखत उनका बुवाले दिउँसो 3 बजेतिर गरेका थिए। प्रहरीले दिएको विवरण अनुसार उक्त दुर्घटनामा परि बेपत्ता 5 जना मध्ये गाड़ीका चालक तुलसी राम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता चालक र आज मृत फेला परेका सहचालक सहोदर दाजुभाइ हुन्।
3: ताङको घुराई उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार भएको छ। आज घुराही 15 का वडा सदस्य लेखनाथ बुढाथुकी उत्तमले मोबाइल छर्केर दुर्व्यवहार गर्नुभएको हो। पद्मदया पब्लिक स्कूलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढाथुकीले बोहराको शरीरमा मोबाइल खुवाइदिएका हुन्।
4: एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले प्रशिक्षार्थीलाई दिने भत्ता सम्बन्धीको निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन्। आज एमबीबीएस तथा बीडीएस इन्टर्न संघर्ष समितिको अगुवाईमा उनीहरूले काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। इन्टर्न चिकित्सकहरूको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीको भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका सह संयोजक विकास कुमार शाहले बताउनुभयो। शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड 75% पुर्याउने निर्णय गरेको थियो। अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले निर्णय गरेको भए पनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म कार्यान्वयन हुन सकेको छैन।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भियतनाममा डुंगा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु भएको छ। आज भियतनामको फु क्योब टापु नजिकै 32 जना यात्रु सवार डुंगा पल्टिँदा 15 जनाको मृत्यु भएको हो, जसमध्ये धेरैजसो भारतको तेलंगाना र आन्ध्र प्रदेशका पर्यटक थिए। डुंगामा 4 जना चालक दलका सदस्य सहित जम्मा 36 जना सवार थिए। 21 जनाको उद्धार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। प्रत्यक्षदर्शीहरूले उच्च छाल हरूले दुर्घटना निम्त्याएको हुन सक्ने बताएका छन्। डुंगा पल्टिँदा पर्यटकहरू डुंगा मुनि फँसेका थिए।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको बताउनु भएको छ। इरानलाई लक्षित गरी प्रहार गर्न 1000 क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। उहाँले इरानमाथि क्षेप्यास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएको सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको हो। यदि इरानी सरकारले व्यक्त गरेका अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा हत्याको प्रयास गर्ने धम्कीलाई कार्यान्वयन गरे त्यसको लगत्तै 1000 थप क्षेप्यास्त्रहरू प्रहार गरिने उहाँले बताउनुभयो।
3: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज अमेरिकाको मियामीमा नर्वे र इंग्ल्याण्ड भिड्दैछन्। खेल नेपाली समयअनुसार आज राति 2:45 शुरू हुनेछ। विजेता टोलीले सेमी फाइनलमा स्थान पक्का गर्नेछ। दुवै टोली उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम 8 पुगेका हुन्। विश्वकप फुटबलका 2 उत्कृष्ट फरवार्ड एर्लिङ हालाण्ड र ह्यारी केनको भिडन्तको रूपमा समेत हेरिएको यो बहुप्रतीक्षित खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। हालाण्डले प्रतियोगितामा 7 तथा केनले 6 गोल गरिसकेका छन्। एकातिर हालाण्डको नेतृत्वमा रहेको नर्वेको आक्रमण र 3 लाइन्सको डिफेन्स बीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ। हालाण्डले पनि यस खेलमा इंग्ल्याण्डलाई दबाव हुने बताइसकेका छन्। हालाण्डका लागि आज विश्वकप क्वार्टर फाइनल केवल अर्को खेल होइन, यो उनको जन्मभूमि इंग्ल्याण्ड विरूद्ध आफ्नै देश नर्वेका लागि इतिहास रच्ने अवसर पनि हुनेछ। इंग्ल्याण्डका कप्तान केनले नर्वेका हालाण्ड एक मेसिन भएको बताएका छन्। म्याच अघिको पत्रकार सम्मेलनमा केनले हालाण्ड अविश्वसनीय रहेको बताएका हुन्। हालाण्डको फिनिशिङ उच्चतम स्तरको छ भन्ने उनको गोल गर्ने रेकर्डले आफै बोल्ने उनको भनाइ छ। एर्लिङ र आफू पूर्ण रूपमा फरक खेलाड़ी भएको पनि केनले उल्लेख गरेका छन्। नर्वेका युवा विंगर एन्टोनियो नुसाले पनि इंग्ल्याण्डका लागि चुनौती पेश गर्न सक्नेछन्। ब्राजिल विरूद्ध पहिलो हाफपछि बाहिरिए पनि नकआउट चरणमा हालाण्ड बाहेक गोल गर्ने उनी एकमात्र नर्वेली खेलाड़ी हुन्। इंग्ल्याण्डका डिफेण्डर जारेल कोन्साह नर्वे विरूद्धको म्याचमा उपलब्ध हुने छैनन्। मेक्सिको विरूद्ध प्री क्वार्टर फाइनलमा रातो कार्ड सामना गरेपछि उनलाई दुई खेलमा निलम्बन गरिएको छ। यस्तै रिस जेम्स पनि हेमस्ट्रिङकै कारण खेल्नेमा शंका छ। इंग्ल्याण्डको टोली केनकै भरमा मैदानमा उत्रनेछ। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले यस विश्वकपमा पहिलो पटक क्वार्टर फाइनल पुग्दै इतिहास रचिसकेको छ। त्यसमा पनि पाँच पटकको च्याम्पियन ब्राजिललाई हराएपछि नर्वेको चर्चा अहिले चुलिएको छ। अर्कोतर्फ सन् 2018 सेमी फाइनल पुगेको इंग्ल्याण्ड हालाण्डलाई रोक्दै 8 वर्षपछि फेरि सेमी फाइनल पुग्ने दाउमा हुनेछ। दुई टोली बीच विश्वकपमा पहिलो पटक खेल हुन लागेको हो। इंग्ल्याण्ड विरूद्ध नर्वेले पछिल्ला चार खेलमा गोल गर्न सकेको छैन। हेड टू हेडमा इंग्ल्याण्डले सात खेल आफ्नो पक्षमा पारेको छ भने नर्वेले दुई खेल जितेको छ।
4: र एसएससी अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको क्वालालामपुरको बायोमास क्रिकेट ओभलमा भएको पहिलो खेलमा नेपालले कतारलाई 105 रनले हराएको हो।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बझाङमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु, 10 घाइते। खराब मौसमका कारण उद्धारमा समस्या, हेलिकप्टर दोस्रो पटक पनि अवतरण हुन सकेन।
3: होल्डिङ सेन्टरमै बाढ़ी पसेपछि सुकुम्बासीको बिचल्ली। दुर्घटनापछि उपचार खर्च नपाउँदा सुनसरीकी देवीका 2.5 महिनादेखि धरनामा।
4: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान। रासपा केन्द्रीय सदस्यको नामावली पुनः संशोधन।
3: भियतनाममा डुंगा पल्टिँदा 15 भारतीय पर्यटकको मृत्यु। इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको भनाई।
4: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज नर्वे र इंग्ल्याण्ड भेट्दै अण्डर 19 महिला टी20 प्रिमियर कपमा नेपालको विजय शुरूआत।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छ।
6: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईँलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बुढे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, HbA1c जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठ्यघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिशा पिसाब परीक्षण।
0: यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर: 0674202727, 0674202727, मोबाइल नम्बर 9851189918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
3: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानु गोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठरोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674202727, 0674202727,
4: मोबाइल नम्बर 9856222597, 9856223597,
2: 9511881918,
4: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य

0: सेवा क्लिनिक
1: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Media Extreme Energy Drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो विधि बहिनी 95.2 मेगाहर्ज।

0: नमस्कार। संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोष सिसाईजी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिजु।
1: धन्यवाद।
0: पौने चार वर्ष सकिसक्यो, अब एक वर्ष अझै यहाँको बाँकी छ। कस्तो भयो अनुभव चाहिँ त्यही बटगाडीबाट?
1: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुशी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब शुरूआतीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरि विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमिकाभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो। तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए हुँला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्। किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के
0: त्यो
1: संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कार्यान्वयन भएनन् किन सुनाइ भएन। मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेँ त समग्र रूपमा म जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त।
0: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेशसभामा उठाएँ यो चाहिँ पुरा भयो है अथवा पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव?
1: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू सानो सानो कुराहरू जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ सरकारले गर्नुपर्छ। हामीले भवन मात्रै खडा गरेर भएन विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ कि अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ कि त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
0: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाट हटायो
1: होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौं त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
0: भनेपछि अब सरकारले छोरी जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्ने कुरा अगाडि
1: बढ्छ पैसा चाहिँ बैंकमा त्यतिकै अड्किएको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त। उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यस्तो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले
0: छोरीको दाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ कुन कुन क्षेत्रमा फाइदा हुन्छ ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ यसलाई निरन्तर गर्नुपर्छ
1: अनि यस्तो छ नि त छोरी हामीले भन्छौँ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ। शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ। र हामीले भन्छौँ कि बाल विवाह भनेपछि जबकि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ? हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त। त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यस्तो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ। घर पनि चाहिन्छ त्यसको उसमा। त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ। 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि 2 रुपियाँ नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कार्यान्वयन हुनुपर्छ। हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन, बाल बालिकाको लागि यो गर्नुपर्छ भन्छ, यसले पनि राहत पुऱ्याउँछ। यो चाहिँ ठुलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ। त्यही भएर हामीले यो आवाज उठाएको हो।
0: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने, त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो। जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो अप्ठ्यारो रहेछ 4.5 वर्षको हजुरको?
1: हजुर, एकदमै ठिक कुरा। यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ, यो निरन्तर हो र यो सरकारले गर्छ। तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन, एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो। एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ एउटा व्यक्तिको लागि, एउटा चाहिँ नि दाइ भाइको लागि, एउटा दिदी बहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यक चाहिने त्यसै चाहिँ अहिलेको मात्रै होइन भोलिसम्म पनि यसले कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई, त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि त्यहाँ त तह तह हुँदो रहेछ क्या, त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन, यति तहपछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन। यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले।
0: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
1: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भनेपछि हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पुरा पूर्ण पाठ हामीले पढ्दैनौँ। हाम्रो कमजोरी प्रदेशको अनि त्यहाँ के भएको छ त भन्दा अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो। त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ। यदि सांसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ। कानून हो यो, होइन जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ। अनि हो अहिले भन्छु हजुरले एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त एकदमै गलत भइरहेछ क्या अहिले। होइन रङलाई त रङ भन्न सक्नु पर्यो नि, त्यो आवाज दिन नसक्ने छ कि यहाँ दलको नेता एउटा लिडर हुँदो रहेछ होइन, लिडरले चाहिँ यस उनीहरूको उसमा चाहिँ निर्देशनमा चाहिँ चल्नुपर्ने अवस्था छ। उनीहरूले आफ्नै पक्ष यहाँ त हामी विभिन्न जातिहरूको यहाँ चाहिँ हाम्रो यो संसदमा हाम्रो छ नि त हो, हामी आफ्नो छेत्री बाहुन दलित होइन जनजाति सबै कुराहरूले चाहिँ एउटा त्यो खालको यहाँ छ। त्यसमा चाहिँ दलितका कानूनहरू छन्, ऐनहरू बन्दैछन् भइरहेछ, के अरे खेलकुद अब धेरै छ नि यहाँ त, कति छ धेरै छ। अनि त्यही भएर चाहिँ यस्ता कानूनहरू बन्दैन किन रोकियो त, यहाँ त सहमतिमा हामीले राम्रो कानूनहरू चाहिँ निर्माण गर्ने ठाउँ हो नि त, अनि यहाँ चाहिँ एउटा सानो कुराले चाहिँ हामी रोकिरहेको अवस्था छ।
0: जस्तो अब अहिले ऐन कानून निर्माणको प्रक्रिया भनेको दुईटा भयो, एउटा सरकारले विधेयक लिएर आउने प्रस्तुत गर्ने त्यसलाई अगाडि बढाउने कुरा, अनि प्राइभेट निजी विधेयकको रूपमा पनि अगाडि बढाउन सक्ने एउटा विकल्प त्यहाँ पनि रहन्छ। त्यसो भए अहिले पाउने 4 वर्षको अनुभवलाई लिएर अब बाँकी 1 वर्षको कार्यकाल रहँदाखेरि 1 वर्षमा हामीले यो कुराहरू सुधार्न सक्यौं भने प्रदेश सभा साँच्चै के प्रभावकारी हुन सक्छ भन्ने हजुरको बुझाइ के छ?
1: हामी यस्तो छ, सबैभन्दा मेन कुरा के देखेको छु भने चाहिँ मैले हामी 40 जना सांसदहरू छौँ प्रदेश कर्णाली प्रदेश सभामा, जुन दलबाट प्रतिनिधित्व गरे पनि हामी त्यो त्यति बेला हामी दलमा थियौँ होइन, यो गेटबाट हामी
0: निर्वाचित भएर आउनुभन्दा
1: अगाडि हामी कुनै दलको एउटा दलको थिम्ने त हामी त्यसमा चाहिँ, तर हामी प्रदेश सभाको सांसद भनेर हामीले जुन दिनदेखि हामीले लोगो पाइसक्यौँ त्यो दिनदेखि चाहिँ हामी कर्णाली प्रदेशको विकासको हामी गतिमा चाहिँ यो सबै 40 सांसदहरू हामी कर्णाली प्रदेशको सांसद हो, हामी जनताको सांसद हो, हामी त्यो कुराले चाहिँ हामी अब चाहिँ एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा चाहिँ लागेको भए आज मैले यति कुराहरू भन्नुपर्ने अवस्था आउने थिएन। यही कुराले के यहाँ चाहिँ मैले त्यो चाहन्छु, जस्तै कि हामीले विकास कर्णालीको विकासको लागि त सबैको मानसपटलमा आउनु पर्यो नि त त्यो हुटुटी, त्यो मैले देखिनँ, त्यस कारणले गर्दा त्यो मान्नुपर्छ भन्ने हो कि सबै सांसदहरूले यहाँभित्र बसेपछि हामी केही पनि होइन, म यो दल उदल म ठुलो पार्टी सानो पार्टी भन्ने कुरालाई छाडेर समग्र हामीले चाहिँ कर्णालीको विकासको सन्दर्भमा हामीले चाहिँ उठान विषयवस्तु नियम कानूनका कुराहरू छन् हरेक कुरालाई हामीले जोरदारका साथमा हामी लाग्यौँ भने विकास गर्न कुनै ठूलो चुनौती छैन कि
0: भनेको जनताको पक्षमा सांसदहरू एकजुट भएको
1: एकजुट एकदमै एकदमै त्यो छैन। हामी चाहिँ अहिले पनि त्यसो त यहाँभित्र पनि हामी दलीय हिसाबले चाहिँ हेरिरहेको हुन्छौँ, यो दलको यसले हो यसले त हामीले केही पनि मान्यतै छैन होइन, त्यो हिसाबले पनि यहाँ चलिरहेको अवस्था छ, त्यो नहोस् अब आउने चाहिँ जुन खालको प्रदेश सभामा चाहिँ आउँदै अबको निर्वाचनपछि आउने त्यो बेलाको सरकार अब आइसकेपछिका सांसदहरूमा त्यो खालको एउटा माहौल नभनोस् होइन, अनि त्यो त्यसले गर्दा पनि मान्छेलाई के हुँदो रहेछ त भने वितृष्णा फैलिन्छ कि, काम गर्ने चाहना छैन होइन,
0: जम्मा जम्मी 40 सांसदहरू यहाँ कर्णाली प्रदेश सभामा, त्यसमा अब मानु सबै सांसदको बीचमा एकरूपता भएन भने पनि महिला सांसदहरूको बीचमा त्यो एकरूपता भोलि महिलासँग सम्बन्धित ऐन कानून निर्माणको सन्दर्भमा एक भएर जाउँ भन्ने त्यस्तो खालको अभ्यास चाहिँ छ कि छैन?
1: त्यो चाहिँ मैले देखेन, त्यो किन देखेन त मैले त्यही कुरा हो मैले चाहिँ मैले भनिरहन्छु हामी महिलाहरूले चाहिँ केही विषयवस्तुहरू त्यस्तो खालको महिलाको अथवा केही कुराहरू भयो भने तपाईँहरू पनि एकजुट भएर हामी आवाज उठाउन भन्ने कुरामा यहाँ निर्देशनको कुरा आउँछ, अनि त्यो कुरालाई पालना गरेन भने भोलि चाहिँ संसदकै पद जाने खालको त्यो खालको छ, समानुपातिक सांसदहरू हुनुहुन्छ बढी, त्यो विषयले त्यो कुराले गर्दाखेरि चाहिँ पन्छिनुहुन्छ, त्यस्तो हामी एकजुट भएर हामी अगाडि बढ्न नसकेको अवस्था छ, उहाँहरूले आफ्नो पनि कति कुराहरू राख्नुपर्ने अवस्था हुन्छ नि त्यो पनि उहाँहरूले चाहिँ त्यो कुरा राख्न नसकेको अवस्था देखेछु कि मैले, त्यहाँ बाहिर आएर कुरा गर्नुहुन्छ हामी मिल्छौँ बाहिर सबैजना तर पार्टीगतको त्यो जिम्मेवारी त्यो छ नि जुन कुराहरू होइपको कुराहरू अनि त्यो दलगत हिसाबले चाहिँ हामी छैनौँ त्यसमा चाहिँ।
0: अब अनि कानून बनाउँदाखेरि जनताको जस्तो जनतालाई यो आवश्यकता छ भन्ने कुरा एउटा भयो अनि जनताहरूले चाहिँ हाम्रो यो विषयमा कानून बनाइदेऊ भन्ने बारेमा प्रदेश सभाले अथवा एउटा सांसदको रूपमा जनताहरूको सुझाव चाहिँ कसरी लिनुहुन्छ, जस्तो भेटेको बेला लिने इमेल गर्ने हो कि फेसबुकमा लेख्ने हो कि के त्यो खालको संयन्त्र कस्तो विकास गर्नुभएको
1: छ
0: मानिसहरू?
1: यस्तो छ अब विकास हामीले त्यही खोजेको हो, प्रत्यक्ष जनताले चाहिँ नि त्यो महसुस गर्न सक्ने उहाँहरूले चाहिँ तुरन्त जानकारी लिन सक्ने थाहा पाउन सक्ने उनीहरूले सल्लाह सुझाव दिन सक्ने त्यो खालको परिवेश त हुनु पर्यो नि त पहिला, त्यो नभएरै हामी आज यो खाल्डोमा जागिएको हो, यहाँ त हामीले कानून बनाउने कि हामी सबै सांसदहरू बिगे हो हामीमा त्यो खालको माहौल त्यो छैन नि त, हामीले सबै हिसाबले चाहिँ राख्नुपर्छ क्या, हामीले राखेर कानून बनाउने एउटा नीति निर्माण गर्दा चाहिँ हामीले त्यो किसिमको के भन्छ त्यसलाई
0: सहभागी
1: संयन्त्रलाई सहभागी गराएर हामी एक अर्काप्रति छलफल गरेर कानून भन्ने कुरा सानो कुरा होइन, एउटा कानूनले चाहिँ कति कुराहरूलाई चाहिँ बाँधिएर राखिएको अवस्था छ, यसैमा छ नि त अनुशासन यसैमा छ सबै कुराहरू हरेक कुराहरू हाम्रो त त्यहाँले छ नि त एउटा, त्यही भएर चाहिँ